0: यो हो किप्स 98.3 एफएम तपाईसँगको सहयात्रा।
1: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
1: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising. Affordable, effective, and culturally close.
1: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
3: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
4: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
5: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट।
4: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
5: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
6: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
7: 01-42-35-888 98-12-35-888।
8: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
9: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।

0: Life-Changing Quotes. क्षमा दानले विगत बदलन नसके पनि भविष्यलाई चाहिँ सुन्दर बनाउँछ। यो भनाइ हो पॉल बोसको।
1: न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स एकै छाना मुनि यूपीएस इन्भर्टर सोलर उपलब्ध। यस पावर सप्लाई सोल्युसन हाउसमा तपाईँको घर अफिसका लागि उपयुक्त सर्टिफाइड सामानहरू उपलब्ध गराइन्छ। सोलर होस वा हाइब्रिड सिस्टम, बेस्ट प्राइस डिल र कन्सल्टेसनको लागि एक विश्वासिलो नाम।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: You can dance.
4: You can sing. All you gotta do is
5: just tune in.
4: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ्क।
1: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
2: Join our community on Facebook for the latest updates and all the music you love.
1: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.

0: सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन किप्स टाइम चेक
1: अहिले बिहानको 7 बजेको छ
2: Keeps you cool.
3: Keeps you alive.
4: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
5: साताभरि घटेका विश्वका प्रमुख गतिविधिहरूको कार्यक्रम वीकली वर्ल्ड न्यूज वीकली वर्ल्ड न्यूज वीकली वर्ल्ड न्यूज
6: हेलो नमस्कार तपाईँलाई स्वागत छ कार्यक्रम विकली वर्ल्ड न्युजमा किप्स अप फ्याम 98.3 यर कम्प्यानियन ट्युन इन गर्दै हुनुहुन्छ द रेडियो अफ न्यू जेनेरेसन द स्टेसन द्याट अलवेज किप्स यु कुल किप्स यु अलाइभ किप्स यु इन्टेन कार्यक्रम विकली वर्ल्ड न्युजमा तपाईँले गत हप्ता घटेका विश्व घटनाहरू वर्ल्ड न्युजहरू सुन सक्नुहुन्छ नेपाली गीत सङ्गीतहरू इन्जोय गर्न सक्नुहुन्छ म निजल छु तपाईँको साथमा तपाईँलाई वर्ल्ड वाइड सुन्नुको लागि किप्स एफएम .com हाम्रो पात्रो एप प्रयोग सक्नुहुन्छ फलो गर्नुहोला हामीलाई किप्स एफएम 98.3 मेगाहर्ज मार्फत सो अहिले पनि चाहिँ हामी लाग्दैछौँ पहिलो सङ्गतर्फ सङ्ग रहेको छ आशा भोसलेको आवाजमा लाउरे मुभीबाट साउने झरीमा

ओके वेलकम ब्याक आफ्टर द्याट ब्युटिफुल सङ. कार्यक्रम तपाईँ सुन्दै हुनुहुन्छ विकली वर्ल्ड न्युज. विकली वर्ल्ड न्युजमा पहिलो न्युजतर्फ लग्न चाहन्छु. न्युज रहेको छ, इन्डोनेसियाले भारतबाट ब्रह्मोस र अस्त्र क्षेप्यास्त्र खरिद गर्ने. भारत र इन्डोनेसिया बीच अत्याधुनिक ब्रह्मोस सुपरसोनिक क्रुज क्षेप्यास्त्र खरिद गर्ने विषयमा ऐतिहासिक सम्झौता भएको छ. सम्झौता अनुसार भारतले इन्डोनेसियालाई ब्रह्मोस क्षेप्यास्त्रको अतिरिक्त युनिट उपलब्ध गराउने दैनिक भास्करले जनाएको छ. फिलिपिन्स र भियतनामपछि भारतसँग ब्रह्मोस खरिद गर्ने इन्डोनेसिया तेस्रो मुलुक बनेको समाचारमा उल्लेख छ. भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको इन्डोनेसिया भ्रमणको दोस्रो दिन गत मंगलबार जकार्तामा त्यहाँका राष्ट्रपति प्रबोवे सुबियान्तोसँग भएको द्विपक्षीय भेटवार्ताका क्रममा रक्षा र प्रविधि सहित विभिन्न क्षेत्रमा महत्वपूर्ण सम्झौताहरू भएका हुन्. इन्डोनेसियाले ब्रह्मोसका साथै भारतमा निर्मित अस्त्र एयर टू एयर क्षेप्यास्त्र समेत खरिद गर्ने निर्णय गरेको छ. अपरेशन सिन्दुरमा अस्त्र क्षेप्यास्त्रले देखाएको उत्कृष्ट प्रदर्शनपछि इन्डोनेसियाले यसलाई खरिद गर्ने फैसला लिएको हो. यसबाहेक दुवै देश मिलेर रणनीतिक रूपमा महत्वपूर्ण मानिएको सबाङ बन्दरगाहको विकास गर्ने भएका छन्. यो बन्दरगाह मलाक्का जल डमरू मध्यमा अवस्थित छ, जुन भारतको ग्रेट निकोबार पोर्ट प्रोजेक्टबाट करिब 100 माइल मात्र टाढा पर्दछ. रक्षा क्षेत्रका अतिरिक्त भारतले इन्डोनेसियाका लागि इलेक्ट्रोनिक भोटिङ मेसिन विकास गर्न सहयोग गर्ने भएको छ. यसलाई भारतको निर्वाचन प्रणालीमाथिको बलियो विश्वसनीयता र भरोसाको रूपमा हेरिएको छ. त्यस्तै महत्वपूर्ण खनिजहरू क्रिटिकल मिनरल्सको आपूर्ति श्रृङ्खला सप्लाई चेनलाई थप बलियो बनाउन भारतले इन्डोनेसियामा स्टील, निकेल र रेयर अर्थ म्याग्नेटको उत्पादनमा ठूलो लगानी गर्ने सम्झौता समेत भएको समाचारमा उल्लेख छ. हजुर, विकली वर्ल्ड न्युजमा अब हामी अर्को गीततर्फ लाग्दैछौँ. गीत रहेको छ आँखा आँखा बीचमा बाई एकदेव लिम्बू.

हजुर श्रोता मित्र, कार्यक्रम विकली वर्ल्ड न्यूजमा हामी अर्को न्यूजतर्फ लाग्दैछौँ। न्यूज रहेको छ, इबोला महामारीबाट 500 भन्दा बढी व्यक्तिको मृत्यु। प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा फैलिएको इबोला महामारीबाट 500 भन्दा बढी व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन WHO सोमबार सार्वजनिक तथ्याङ्कले देखाएको छ। संयुक्त राष्ट्र संघको स्वास्थ्य निकायले जारी गरेको अध्यावधिक तथ्याङ्क अनुसार मे महिनाको मध्यतिर महामारी घोषणा भए यता कङ्गोमा 1561 जना संक्रमित भएका छन्, जसमध्ये 506 जनाको मृत्यु भएको छ। छिमेकी देश युगाण्डामा पनि 2 जनाको मृत्यु भएको छ। त्यहाँ अवस्था अपेक्षाकृत स्थिर छ र 20 जना संक्रमित मध्ये 16 जना निको भएका छन्। कङ्गोको तथ्याङ्क अनुसार यो महामारीमा संक्रमित मध्येबाट भएको मृत्यु दर 32% रहेको छ। 254 जना बिरामी निको भएका छन् भने घातक ज्वरोका 354 जना शंकास्पद बिरामीहरूको अनुसन्धान भइरहेको छ। उत्तर पूर्वी कङ्गोमा फैलिएको यो महामारी 4 प्रान्तमा पुगेको छ, तर मुख्य रूपमा इटुरी प्रान्तमा केन्द्रित छ। बुन्डी बुग्यो प्रजातिको इबोलाबाट यो महामारी फैलिएको हो, जसको लागि अहिलेसम्म कुनै स्वीकृत खोप वा उपचार उपलब्ध छैन। बुन्डी बुग्यो इबोलाको 2 सम्भावित उपचारको परीक्षण गत बिहिबारदेखि कङ्गोमा सुरु भएको छ। यो परीक्षणमा मोनोक्लोनल एन्टिबडी MBP 134 र एन्टिभाइरल औषधि रिमेडिसिभिरको एक्लै र संयोजनमा सुरक्षा र प्रभावकारिता जाँच गरिँदैछ। 500 जनाको मृत्युको यो आँकडा आउँदा WHO सदस्य राष्ट्रहरू गत वर्ष COVID-19 महामारीको जस्तो अन्तर्राष्ट्रिय अव्यवस्था दोहोरिन नदिनका लागि तयार पारिएको महामारीबारे सम्झौताको बाँकी भागमा छलफल गर्न फेरि भेला भएका छन्। WHO का महानिर्देशक टेड्रोस अदानोम घेब्रेयेससले सोमबार सदस्य राष्ट्रहरूलाई चेतावनी दिँदै भने, अर्को महामारीले हामीलाई तयार हुनका लागि पर्खिने छैन। हजुर, अब विकली वर्ल्ड न्यूजमा अर्को गीततर्फ लागौं। गीत रहेको छ घर जाई मुभीबाट बिन्जुरी।

0: This is Hits 98.3 FM, your companion.
1: Namaskar!
2: Namaskar!
1: Kahiye, kya sunenge aap?
3: Enjoy 60s, 70s and 80s Bollywood numbers.
4: Bollywood Golden Hits.
3: Every Monday and Friday, 10 p.m., Sunday and Tuesday, 4 p.m.
5: सौंदर्य, स्वास्थ्य र जीवन शैली संबंधी एक विशेष कार्यक्रम ब्यूटी हेल्थ एंड लाइफस्टाइल। साथमा सुन्नुहोस् नेपाली र हिन्दी सुपरहिट गीतहरू मात्र किप्स एफएम 98.3 मेगाहर्ट्जमा शनिबार बेलुकी 7 बजे र मंगलबार बिहान 7 बजे।
6: स्वस्थ जीवन, सुखी जीवन, हलेसी क्लिनिक सधैं तपाईसँग। 15 वर्षभन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा,
7: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा, महिला स्वास्थ्य, निसन्तानपन, स्त्री रोग समस्या समाधान सेवा।
8: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा।
7: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस भेन, पाठेघर, स्तन र थायराइडको निशुल्क स्क्रिनिङ। मौकाको फाइदा उठाउनुहोस्।
6: हलेसी क्लिनिक, नारायण टार, काठमाडौँ, तपाईँको स्वास्थ्यको सच्चा साथी।
7: फोन नम्बर 4910511, 4910511, 9851170939, 9851170939.
9: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable, sealed, maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 5302678, 5302678.

0: Morning Tea Time Hits प्रत्येक बुधवार बिहान 7 बजे Hits FM 98.3 MHz मा Listen to your favorite classic English songs only on English Retro Numbers. English Retro Numbers every Monday 9 p.m. and Wednesday 9 a.m. Station Kips FM 98.3 MHz.
1: Kips 98.3 FM. Your companion.
2: साताभरि घटेका विश्वका प्रमुख गतिविधिहरूको कार्यक्रम Weekly World News. Weekly World News. Weekly World News.
3: पहिलो व्यापारिक विश्रामपछि फेरि पनि स्वागत गर्न चाहन्छु स्टेशन किप्स एफ एम 98.3 यो कम्पनीमा र कार्यक्रम आइरहेको छ विकली वर्ल्ड न्युज विकली वर्ल्ड न्युजमा म निजोल छु र कार्यक्रम तपाईँले हरेक आइतबार बिहानको 7 बजे सोमबार बेलुकी 8 बजे मङ्गलबार दिउँसोको 3 बजे सुन सक्नुहुन्छ र कार्यक्रममा कतप्त घटेका विश्व घटनाहरू वर्ल्ड न्युजहरू सुन सक्नुहुन्छ साथमा नेपाली गीत सङ्गीत पनि इन्जोय गर्न सक्नुहुन्छ अहिले भने चाहिँ हामी लाग्दैछौँ अर्को न्युजतर्फ न्युज रहेको छ उत्तर कोरियाद्वारा नयाँ युद्धपोत काङ कोन परीक्षण उत्तर कोरियाले 5,000 टनको नयाँ विध्वंसक युद्धपोत काङ कोनको सफल परीक्षण गरेको जनाएको छ राज्य सञ्चालित कोरियन सेन्ट्रल न्युज एजेन्सी केसीएनएका अनुसार नेता किम जोन उनले युद्धपोतको परीक्षणसँगै क्रुज मिसाइल प्रक्षेपण र विद्युतीय युद्ध प्रणालीको पनि निरीक्षण गरेका छन् परीक्षणपछि उनले जहाजको बाँकी प्रक्रिया 2 महिनाभित्र पूरा गरी नौसेनालाई हस्तान्तरण गर्न निर्देशन दिएका छन् गत वर्ष उद्घाटनका क्रममा दुर्घटनाग्रस्त भएको काङ कोन मर्मतपछि पुनः परीक्षण गरिएको हो उत्तर कोरियाले आफ्नो नौसेना शक्ति र युद्ध निरोधक क्षमता थप सुदृढ बनाउने प्रतिबद्धता पनि दोहोऱ्याएको छ कार्यक्रममा अब नेक्स्ट सङ्गतर्फ लागौं सङ्ग रहेको छ लालिमा लालिमा बा दीपा झा

हजुर श्रोता मित्र, विकली वर्ल्डमा अर्को न्यूज तर्फ लाग्न चाहन्छु। न्यूज रहेको छ, अमेरिकी नाकाबन्दी विरुद्ध समर्थन गर्न विश्व समुदायलाई क्युबाको अपील। क्युबाले संयुक्त राष्ट्र संघको महासभामा भएको बहसका क्रममा आफू विरुद्ध अमेरिकाले लगाएको नाकाबन्दीलाई निर्दयी भन्दै त्यसको कडा निन्दा गरेको छ। क्युबाका विदेश मन्त्री ब्रुनो रोड्रिगेजले मंगलबार संयुक्त राष्ट्र संघमा सम्बोधन गर्दै भने, अमेरिकी सरकारले क्युबा विरुद्ध बहुआयामिक र गैर परम्परागत युद्ध सञ्चालन गरिरहेको छ, जुन झण्डै 7 दशकदेखि जारी छ। पछिल्ला 7 महिनामा यो झन क्रूर र निर्दयी बनेको छ। उनले अमेरिकी नाकाबन्दीलाई क्युबाली जनतामाथिको सामूहिक अत्याचारको संज्ञा दिँदै यसको अन्त्यका लागि अन्तर्राष्ट्रिय समुदायलाई सक्रिय हुन आग्रह गरे। यस निर्दय अपराध प्रति ध्यान दिनु संयुक्त राष्ट्र संघको पनि जिम्मेवारी हो, उनले भने। रोड्रिगेजका अनुसार मार्च 2025 देखि फेब्रुअरी 2026 सम्मको अवधिमा अमेरिकी नाकाबन्दीका कारण क्युबाले अहिलेसम्मकै धेरै 8 अर्ब अमेरिकी डलर बराबरको आर्थिक क्षति बिहोरेको छ। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा 7% बढी हो। उनले फेब्रुअरीमा अमेरिकाले क्युबामाथि लागू गरेको इन्धन नाकाबन्दीको गम्भीर असर भने यो आँकडामा समेत समावेश नभएको बताए। मंगलबार अफ्रिका र क्यारिबियन क्षेत्रका देशहरू सहित विश्वका विभिन्न क्षेत्रीय संगठनहरूले क्युबाको पक्षमा समर्थन जनाउँदै अमेरिकी नाकाबन्दीको आलोचना गरे। संयुक्त राष्ट्र संघको महासभाले सन् 1992 यता हरेक वर्ष ठूला बहुमतका साथ अमेरिकालाई क्युबामाथिको नाकाबन्दी हटाउन आग्रह गर्ने गैर बाध्यकारी प्रस्ताव पारित गर्दै आएको छ। तर गत अक्टोबरमा यस प्रस्तावप्रतिको समर्थन केही घटेको थियो। त्यसबेला 165 सदस्य राष्ट्रले समर्थन गरेका थिए, जबकि अघिल्लो वर्ष यो संख्या 188 थियो। 7 राष्ट्रले विरोध गरेका थिए भने 12 राष्ट्र तटस्थ बसेका थिए। यस वर्ष मंगलबार बहस गर्ने वा नगर्ने विषयमा भएको मतदानमा पनि समर्थन थप घट्ने संकेत देखियो। 136 राष्ट्रले समर्थन गरे, 9 राष्ट्रले विरोध गरे र 30 राष्ट्र तटस्थ बसे। तटस्थ रहने देशहरूमा क्युबाका परम्परागत समर्थन मानिने जर्मनी र क्यानाडा समेत थिए। संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूत माइक वाल्सले भने, क्युबामाथि कुनै अमेरिकी नाकाबन्दी छैन। क्युबामा वास्तविक नाकाबन्दी भनेको त्यहाँको शासनले आफ्नै जनताको टाउकोमाथि झुन्ड्याएको गिलोटिन हो। हालै हावाना र वाशिङटन बीच भएका कूटनीतिक वार्तालाई उल्लेख गर्दै विदेश मन्त्री रोड्रिगेजले कुनै प्रगति नभएको बताए। उनले भने, अमेरिकी अधिकारीहरूले क्युबालाई पराजित शत्रु वा उपनिवेश सर व्यवहार गरिरहँदासम्म कुनै प्रगति हुने सम्भावना छैन। संयुक्त राष्ट्रसंघका लागि युरोपेली संघका राजदूत स्टाभ्रोस लाम्ब्रिदिनिसले अमेरिकी नीतिको आलोचना गरे पनि क्युबा सरकारको जिम्मेवारी भने रहेको बताए। उनले भने, क्युबाली जनताले भोगेको कठिन अवस्था केवल अमेरिकी नाकाबन्दीका कारण मात्र भएको होइन। उनले मानव अधिकारको सम्मान सहित अर्थतन्त्र र राजनीतिमा अर्थपूर्ण सुधार गर्न क्युबाली सरकारलाई आग्रह गरे। साथै युक्रेन विरुद्धको युद्धमा रूससँग क्युबाले देखाएको निकटताको पनि आलोचना गरे। न्यूयोर्क स्थित संयुक्त राष्ट्र संघ मुख्यालयबाट रिपोर्ट गर्दै अल जजिराका संवाददाता ग्याब्रियल एलिजोन्डोले हवाना र वाशिङटन बीचको गहिरो अविश्वास र तनाव संयुक्त राष्ट्र संघको बहसमा स्पष्ट रूपमा देखिएको बताए। हालको नाकाबन्दीका कारण क्युबा लामो समयदेखि गम्भीर विद्युत संकटबाट गुज्रिरहेको छ। अमेरिकाले क्युबातर्फ जाने तेल आपूर्तिमा अवरोध गरेपछि देशभर बारम्बार विद्युत कटौती भइरहेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जनवरीमा क्युबामाथि तेल आपूर्तिमा नाकाबन्दी गर्ने आदेश दिएका थिए। यो कदम 6 दशक भन्दा लामो समयदेखि कायम कम्युनिस्ट शासनमाथि दबाव बढाउने प्रकरणकै हिस्सा थियो। त्यसयता रूसबाट एउटा मात्र तेल ट्याङ्कर क्युबा पुगेको छ। परिणामस्वरूप सोभियतकालीन पुराना विद्युत उत्पादन केन्द्रहरूमा आवश्यक इन्धनको अभाव चुलिएको छ। देशमा खाद्यान्न, खानेपानी र औषधिको समेत अभाव बढ्दै गएको छ। संयुक्त राष्ट्र संघले क्युबामा मानवीय संकट गहिरिँदै गएको चेतावनी दिएको छ। कार्यक्रम विकली वर्ल्ड न्यूजमा अब हामी अर्को गीततर्फ लाग्छौं र गीत भनेर रहेको छ, हेर न बाई समीर श्रेष्ठ।

0: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
1: Join our community on Facebook for the latest updates and all the music you love.
0: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
2: Engineer Shab, घर बनाउन खोज्दैछु कुन एटा राम्रो होला
3: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
2: किन ए एसी लाइट ब्रिक नै
3: यो हल्का मजबूत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
2: वाह मैले खोजेको जस्तै रहेछ
3: स्ट्रङ लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01-591-3596
4: Babu, पानी को बिल तिरी दे लो
5: ल तिरी दे
6: Babu, बत्ती को बिल तिर दे आज
5: ल ल तिरी दे
4: दादा इंटरनेट को पानी लास्ट दिन आया आज
5: ल त्यो पानी तिर दे
4: तर सब पे कुरा ये ती चिटे कसरे तिरीस
5: किन की मसंगा हमरो पात्र था
6: हमरो पात्र तो मसंगा पनी था तर पेमेंट
5: कसरी जो संग हमरो पात्र था उसले एक के चिन में हमरो पेमा अकाउंट बनाना मिल चा एक के चिन में पैसा लोड करना मिल चा अनि सबै बिलहरु एक के चिन में तिर्न मिल चा छैन त गजब अब हमरो पात्र एप बाटै हमरो पेमा अकाउंट बनाउनु होस् अनि गर्नु होस् सम्पूर्ण भुक्तानी सजिलै हाम्रो पे
7: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
8: इन्ट्रोड्युसिङ वाईफाई 6 विथ सुबिसु सुरक्षा
9: वाईफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट
8: साथै सुबिसु सुरक्षाले तपाईलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
9: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टन्ट ब्लक हुन्छ
7: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
10: 01-42-35-888 98-12-35-888
11: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कूटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
12: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
13: सौन्दर्य स्वास्थ्य र जीवन शैली सम्बन्धी एक विशेष कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफस्टाइल साथमा सुन्नुहोस् नेपाली र हिन्दी सुपरहिट गीतहरू मात्र किप्स एफएम 98.3 मेगाहर्ट्जमा शनिबार बेलुकी 7 बजे र मंगलबार बिहान 7 बजे
14: एक फूल झरे रे के भो एक फूल झरे रे के भो
15: नेपाली सुपरहिट्स

0: world full of tremendous numbers of trends and your busy schedule. Are you missing out trending English hits? If yes, the radio of new generation presents What's Trending. Trending. Just to keep you updated about trending English hits and its information. Every Saturday, 7 a.m. and Thursday, 9 p.m. Only on KIPS FM 98.3 MHz. Never miss out being trendy.
1: Tapai Sundai Hununsa.
2: K.
1: E.
2: E.
3: B.
4: S.
5: KIPS 98.3 FM. Your companion.
6: साताभरि घटेका विश्वका प्रमुख गतिविधिहरूको कार्यक्रम Weekly World News. Weekly World News. Weekly World News.
7: दोस्रो अन्यन्तिम व्यापारिक विश्रामपछि फेरि पनि स्वागत गर्न चाहन्छु स्टेशन KIPS FM 98.3 र म निजल छु तपाईँको साथमा. कार्यक्रम तपाईँ सुन्दै हुनुहुन्छ विकली वर्ल्ड न्युज, र तपाईँले वर्ल्ड वाइड सुन्नुको लागि KIPS FM .com हाम्रो पात्रो एप प्रयोग गर्न सक्नुहुन्छ. फलो गर्नुहोला हामीलाई इन्स्टाग्राम, फेसबुक, टिकटकमा आइडी रहेको छ KIPS FM 98.3 MHz. अहिले भने चाहिँ हामी लाग्दछौँ अर्को न्युजतर्फ. न्युज रहेको छ, फ्रान्समा गर्मीका कारण मृत्यु हुनेको संख्या 30% बढ्यो. फ्रान्समा जुन महिनाको अन्तिम सातातिर गर्मीका कारण मृत्युको संख्यामा झण्डै 30% वृद्धि भएको प्रारम्भिक तथ्याङ्क सार्वजनिक भएको छ. सार्वजनिक स्वास्थ्य निकायले यो वृद्धि अझै पूर्ण विवरण नआएकाले वास्तविक संख्या यसभन्दा बढी हुन सक्ने जनाएको छ. पब्लिक हेल्थ फ्रान्सका अनुसार जुन 22 सुरु भएको सातामा अघिल्लो साताको तुलनामा 2025 थपको मृत्यु भएको छ. यो 29.1% वृद्धि हो. संस्थाले हाल उपलब्ध तथ्याङ्क अपूर्ण रहेकोले वास्तविक प्रभाव अझ गम्भीर हुन सक्ने जनाएको छ. सबैभन्दा बढी प्रभाव पेरिस क्षेत्रमा देखिएको छ. पेरिसमा सोही अवधिमा मृत्यु 62% बढेको छ. पेस डे ला लोयर क्षेत्रमा पनि उल्लेखनीय वृद्धि रेकर्ड गरिएको प्रतिवेदनमा उल्लेख छ. गत जुनमा फ्रान्सले करिब 11 जारी रहेको इतिहासकै तीव्र गर्मीको लहर सामना गरेको थियो. देशका धेरै स्थानमा तापक्रम 40 डिग्री सेल्सियस भन्दा माथि पुगेको थियो. यस घटनापछि जलवायु परिवर्तनसँग जुझ्न सरकारले प्रभावकारी तयारी नगरेको भन्दै केही राजनीतिक दलले आलोचना गरेका छन्. हरित दलले यसै विषयलाई लिएर सरकार विरुद्ध अविश्वास प्रस्ताव समेत दर्ता गरेको छ. हजुर, विकली वर्ल्ड न्युजमा नेक्स्ट सङ तर्फ लागौ. सङ रहेको छ हेर्दा हेर्दैमा फ्रम द मुभी.

अब श्रोता मित्र कार्यक्रम विकली वर्ल्डमा अर्को न्यूज तर्फ लाग्न चाहन्छु। न्यूज रहेको छ, पाकिस्तानबाट रिहा भएका 147 जना अफगान नागरिक स्वदेश फिर्ता। पाकिस्तानको नजरबन्दबाट रिहा भएका 147 जना अफगान नागरिकहरू स्वदेश फर्केको अफगानिस्तानको स्वदेश फिर्ती मन्त्रालयले गत बिहिबार घोषणा गरेको छ। मन्त्रालयका अनुसार फर्केका मध्ये 125 जना तोरखाम सीमा पार गरेर अफगानिस्तान प्रवेश गरेका थिए भने 22 जना स्पिन बोल्डक सीमा हुँदै प्रवेश गरेर आएका थिए। पाकिस्तानमा कानून बमोजिम कागजात नभएको र आवास अनुमति सकिएको कारण ती व्यक्तिहरूलाई हिरासतमा लिएको मन्त्रालयले जनाएको छ। उनीहरू फर्किएसँगै आवश्यक मानवीय सहायता दिन उनीहरूको गृह प्रान्तमा लगिएको थियो। हजुर, कार्यक्रम विकली वर्ल्ड न्यूजमा अब हामी अर्को गीततर्फ लाग्छौँ र गीत भनिरहेको छ चढी बस्यो फ्रम द मुभी।

हजुर श्रोता मित्र, विकली वर्ल्ड न्यूज सुन्दै हुनुहुन्छ र विकली वर्ल्ड न्यूजमा आज मसँग रहेका सम्पूर्ण न्यूजहरू सकिसकेका छन्। तपाईँलाई कार्यक्रम कस्तो लाग्यो, सल्लाह सुझाव प्लिज हामीलाई दिनुहोला। फेसबुक पेज रहेको छ हाम्रो किप्स एफएम 90.3 MHz, हामीलाई इन्स्टाग्राम टिकटकमा पनि यही आइडीबाट भेट्न सक्नुहुन्छ। आजको लागि भने विकली वर्ल्ड न्यूजबाट विदा माग्न चाहन्छु, नेक्स्ट विक फेरि आउनेछु अर्को न्यूजहरू लिएर। तेन्जेलको लागि सुन्दै गर्नुहोला किप्स एफएम 90.3 योर कम्पनी।

0: life-changing quotes. पर्खेर बस्नेहरूले त्यति मात्रै पाउँछन् जति कोसिस गर्नेहरूले छाडेका हुन्छन्। यो भनाई हो एपीजे अब्दुल कलामको।
1: Tips FM 98.3 presents Pop Hour.
2: मुझे कैसे पता न चला कि तू मैनू प्यार।
1: Every Friday 12 p.m.

0: 부시장 어떡해.
1: 네팔 भाषा야 न्याही पुसेचौ मेत
2: सुथेया 6:30 नि से 7 बजे तक स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज.
3: What's the secret to success?
4: Simple. Say yes to radio advertising.
3: Your brand, our voice. One message, thousands of listeners.
4: Radio advertising. Affordable, effective, and culturally close.
3: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
5: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर, 150 एम्पियर, 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा. तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्. साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला.
6: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ. फोन नम्बर 530-2678, 530-2678. लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स.
7: नेपाली पप गीतहरूको उतार चढाव कुन गीत कुन स्थानमा छ, साथै नेपाली पप गीतहरूबाट भरपूर मनोरञ्जन लिन सुन्न नभुल्नुहोला. Tips most wanted. Tips most wanted.
8: हरेक शनिबार मध्याह्न 12 बजे, आइतबार राति 8 बजे र मंगलबार बिहान 9 बजे.
9: Just move your feet. Just move your feet. Enjoy the dance beat. Enjoy the dance beat. Dance beat. Friday 8 a.m. and Saturday 6 p.m.

0: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरू कार्यक्रम
1: म्युजिक मज्जा म्युजिक मज्जा
0: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र केप्स 98.3 एफएम मा

0: Kips 98.3 FM, your companion.
1: When I was young, I fell in love.

0: एक घंटा तीनवटा मुविज का सुपरहिट गीत
1: थ्री इन वन
2: एवरी सैटरडे 9 AM एंड थर्सडे 6 PM
3: इंजीनियर साहब घर बनाउन खोज्दैछु कुनै एटा राम्रो होला
4: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
3: किन ए एसी लाइट ब्रिक नै
4: यो हल्का मजबुत र ठुलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
3: वाह मैले खोजेको जस्तो रहेछ
4: स्ट्रङ लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01-591-3596-98-12-35-444
5: स्वस्थ जीवन सुखी जीवन हलेसी इंटरवेंशनल रेडियोलॉजी IR क्लिनिक सधैं तपाईसँग
6: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ हलेसी क्लिनिक नारायणटारमा आधुनिक इन्टरभेन्सनल रेडियोलोजी सेवा उपलब्ध छ
7: कम दुखाई रगत नबग्ने छिटो र सुरक्षित उपचार नन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज बायोप्सी देखि ड्रेनेज सम्म न्युरुल देखि क्यान्सर सम्म उन्नत प्रविधिबाट उपचार
6: खुशीको खबर हरेक आइतबार हलेसी IR क्लिनिकमा भेरिकोस वेन पार्टिगर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
5: अनुभवी चिकित्सक विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी IR क्लिनिक नारायणटार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
6: फोन नम्बर 4910511 4910511 98511709 98511709
8: What's the secret to success?
9: Simple. Say yes to radio advertising.
8: Your brand, our voice. One message, thousands of listeners.
9: Radio advertising, affordable, effective, and culturally close.
8: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
10: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable sealed maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 530-2678, 530-2678.
11: केही नौलो
12: रोचक
11: अनि अचम्म लाग्ने तथ्यहरू किप्स 98.3 FM मा कार्यक्रम रेडियोमा रोचक

0: Every Tuesday and Friday, 1 p.m. Wednesday, 10 p.m.
1: Timile bhane ka sara dev soera ma
2: Nepali super hits
0: only on Kips FM 98.3
2: नेपाली पप गीतहरुको उतार चढाव कुन गीत कुन स्थानमा छ साथै नेपाली पप गीतहरुबाट भरपूर मनोरञ्जन लिन सुन्न नभुल्नु होला टिप्स मोस्ट वान्टेड टिप्स मोस्ट वान्टेड
3: हरेक शनिबार मध्याह्न 12 बजे आइतबार राति 8 बजे र मंगलबार बिहान 9 बजे
4: Kips 98.3 FM.

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वर्ल्डलिङ्क
1: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
2: Join our community on Facebook for the latest updates and all the music you love.
1: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
3: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरु कार्यक्रम
4: म्युजिक मज्जा
3: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र किप्स 98.3 एफएम मा
4: KIPS FM 98.3 MHz presents Top 20 Bollywood Countdown Show.
5: Every Saturday 10 a.m., Monday 6 p.m. and Friday 2 p.m.
6: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस्. Weekly Roll News. मात्र किप्स एफएम 98.3 मेगाहर्ज मा ट्यून इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे
7: नमस्कार अनि हार्दिक स्वागत छ तपाई सुन्दै हुनुहुन्छ किप्स 98.3
8: एफएम हजुर नमस्ते अनि स्वागत छ यो किप्स एफएम 98.3
9: सुजल पा अनि नमस्कार किप्स 98.3 एफएम
10: यो हो किप्स 98.3 एफएम तपाईं सँगको सहयात्रा
11: On KIPS 98.3 FM

0: Life-Changing Quotes. प्रेरणा आफै भित्रबाट आउँछ, आफू सकारात्मक हुनुपर्छ। जब तपाईँ सकारात्मक हुनुहुन्छ, राम्रो चिजहरू हुन्छन्। यो भनाइ हो दीप रोयको।
1: फुलको डाले डालेमा तिम्रो रूपको लाली।
0: नेपाली चलचित्रका सदाबहार गीत।

0: Wednesday and Saturday, 2 p.m. Thursday, 10 p.m. Only on KIPS FM 98.3.
1: Biswo Zagatma, Satabori Ghatiko, Pramu Khabar Sangha, Updated Rahanako Lagi, Sunhos. Weekly Roll News. मात्र किप्स एफएम 98.3 मेगाहर्ज मा ट्यून इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे
2: Just move your feet Just move your feet Enjoy the dance beat Enjoy the dance beat Dance beat Friday 8 a.m. and Saturday 6 p.m.
3: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कूटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
4: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
5: What's the secret to success?
6: Simple. Say yes to radio advertising.
5: Your brand, our voice. One message, thousands of listeners.
6: Radio advertising. Affordable, effective, and culturally close.
5: Say yes to radio advertising where every word makes an impact. KIPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
7: You can dance.
8: You can sing. All you gotta do is
9: just tune in.
10: KIPS FM 98.3 MHz, your companion.
11: The radio of new generation.
12: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
13: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
14: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट
13: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
14: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
12: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
15: 01-42-35-888 98-12-35-888
16: हामीलाई सुन्नुहोस् www.kipsfm.com मार्फत Just tune in Radio Naya Generation Co. Generation Co.
17: Listen to your favorite classic English songs only on English Retro Numbers. English Retro Numbers every Monday 9 p.m. and Wednesday 9 a.m. Station KIPS FM 98.3 MHz.

0: listening to Kids 98.3 FM.
1: सौंदर्य, स्वास्थ्य र जीवन शैली संबंधी एक विशेष कार्यक्रम ब्यूटी हेल्थ एंड लाइफस्टाइल। साथ में सुन्नुहोस् नेपाली र हिंदी सुपरहिट गीतहरू मात्र किप्स एफएम 98.3 मेगाहर्ट्ज मा शनिबार बेलुकी 7 बजे र मंगलबार बिहान 7 बजे।
2: The weekly countdown show of top 10 English numbers with exclusive segments, classic choice, info house, fresh hits and many more. Do tune into weekly 10, weekly 10.
3: Time Sunday 7 p.m., Monday 9 a.m. and Thursday 2 p.m.
2: on KIPS 98.3 FM.
4: स्वस्थ जीवन, सुखी जीवन, हलेसी क्लिनिक सधैं तपाईसँग। 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा,
5: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा, महिला स्वास्थ्य, निसन्तानपन, स्त्री रोग समस्या समाधान सेवा।
6: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा।
5: खुसीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस भेन, पाठेघर, स्तन र थायराइडको निशुल्क स्क्रिनिङ। मौकाको फाइदा उठाउनुहोस्।
4: हलेसी क्लिनिक, नारायण टार, काठमाडौँ, तपाईँको स्वास्थ्यको सच्चा साथी।
5: फोन नम्बर 4910511, 4910511, 98511709399, 98511709399.
7: Stay connected with your favorite station, Keeps FM 98.3 megahertz.
8: Join our community on Facebook for the latest updates and all the music you love.
7: And don't stop there, follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
9: What's the secret to success?
8: Simple. Say yes to radio advertising.
9: Your brand, our voice. One message, thousands of listeners.
8: Radio advertising. Affordable, effective, and culturally close.
9: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
10: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
11: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेशन को लागि गुगल गर्नुहोस्। ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
12: Enjoy the cover version of your favorite songs. Cover Mania at 98.3. Cover Mania at 98.3.
5: Every Monday 5 p.m. and Friday 8 p.m.
13: Keeps it for 98.3 megahertz. Keeps it for 98.3 megahertz.
14: Chemical X.
15: On Keeps 98.3.
16: Bob at 98.3.
14: Chemical X.
15: Enjoy.
14: X.
17: Did I talk?

0: Kids FM 98.3 MHz. Ya tienen.
1: Raza motiva, motina lleva, ni puse tango tu
2: नेपाल भाषाया न्याय पुसिचौ मेता
3: सुथेया 6:30 नि से 7 बजे तक स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज
4: द वीकली काउंटडाउन शो ऑफ टॉप 10 इंग्लिश नंबर्स विथ एक्सक्लूसिव सेगमेंट्स क्लासिक चॉइस इन्फो हाउस फ्रेश हिट्स एंड मेनी मोर Tune into Weekly 10.
5: Time Sunday 7 p.m., Monday 9 a.m., and Thursday 2 p.m.
4: on KIPPS 98.3 FM.
6: What's the secret to success?
7: Simple. Say yes to radio advertising.
6: Your brand, our voice. One message, thousands of listeners.
7: Radio advertising. Affordable, effective, and culturally close.
6: Say yes to radio advertising, where every word makes an impact. KIPPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
8: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुन इटा राम्रो होला
9: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
8: किन ए एसी लाइट ब्रिक नै
9: यो हल्का मजबूत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
8: वाह मैले खोजेको जस्तै रहेछ
9: स्ट्रङ लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01591335996 98012345 444

प्रेसको साथ अब नेपालभरि 14,000 भन्दा बढी हटस्पटहरूमा फ्री इन्टरनेटको मजा लिनुहोस्। Connect to my world link and always stay connected wherever you are.

Life-Changing Quotes. जीवनमा तपाईसँग भएका साथीहरूको संख्याले फरक पर्दैन, तर तपाईसँग भएका साथीहरूको गुणस्तरले पक्कै फरक पर्दछ।

0: Stay connected with your favorite station, Keeps FM 98.3 MHz.
1: Join our community on Facebook for the latest updates and all the music you love.
0: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 MHz and hit that follow button today.
2: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर, 150 एम्पियर, 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला।
3: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
4: Enjoy 60s, 70s and 80s Bollywood numbers. Bollywood Golden Hits. Every Monday and Friday 10 PM, Sunday and Tuesday 4 PM.
5: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरु कार्यक्रम
6: म्युजिक मज्जा
5: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र किप्स 98.3 FM मा।

0: Every Sunday, 9 p.m. and Tuesday, 6 p.m.
1: स्वस्थ जीवन सुखी जीवन हलेसी इंटरवेंशनल रेडियोलॉजी आईआर क्लिनिक सधैं तपाईसँग
2: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ हलेसी क्लिनिक नारायणटारमा आधुनिक इन्टरभेन्सनल रेडियोलोजी सेवा उपलब्ध छ
3: कम दुखाई रगत नबग्ने छिटो र सुरक्षित उपचार नन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज बायोप्सीदेखि ड्रेनेजसम्म न्युरुलदेखि क्यान्सरसम्म उन्नत प्रविधिबाट उपचार
2: खुसीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस भेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
4: अनुभवी चिकित्सक विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी आईआर क्लिनिक नारायणटार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
2: फोन नम्बर 4910511 4910511 98511709 98511709
5: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुन इटा राम्रो होला
6: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
5: किन ए एसी लाइट ब्रिक नै
6: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
5: वाह मैले खोजेको जस्तै रहेछ
6: स्ट्रङ लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01-591-3596 98-012-3544
7: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable sealed maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 530-2678, 530-2678. 2678
8: You can dance.
9: You can sing. All you gotta do is
10: just tune in.
9: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.
11: What's the secret to success?
12: Simple. Say yes to radio advertising.
11: Your brand, our voice. One message, thousands of listeners.
12: Radio advertising. Affordable, effective, and culturally close.
11: Say yes to radio advertising where every word makes an impact. KIPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
13: एक घंटा तीनोटा मूवीज का सुपरहिट गीत
14: थ्री इन वन
15: एवरी सैटरडे 9 AM एंड थर्सडे 6 PM
16: आर यू रेडी फॉर द बिग ओ
17: दिस इज इन बॉक्स

0: Yo ho, Kips 98.3 FM. Tapai sangako sahayatra.
1: The world's full of tremendous numbers of trends and your busy schedule. Are you missing out trending English hits? If yes, the radio of new generation presents What's Trending. Trending. Just to keep you updated about trending English hits and its information. Every Saturday, 7 a.m. and Thursday, 9 p.m. Only on Kips FM 98.3 MHz. Never miss out being trendy.
2: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाई हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा कार्यक्रम
3: भन्ज्याङ चौतारी
2: प्रत्येक दिन दिउँसो 1 बजेदेखि 2 बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा
4: What's the secret to success?
5: Simple. Say yes to radio advertising.
4: Your brand, our voice. One message, thousands of listeners.
5: Radio advertising. Affordable, effective, and culturally close.
4: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
6: Luga lagau, gaadi chadne thau samma jau. Gaadi chada. अस्पताल पुगेर पुर्जी काट लाइन लाग कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ
7: के भो बोलादै के गुनगुनाइरहेको
6: हैन बुढीलाई डाक्टरकोमा लानु पर्ने कति समय लाग्छ भनेर यसो हिसाब गरेको
7: हेतेरी अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु
6: यति सजिलै
7: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ न पैसा लाग्छ धेरै न समय जान्छ खेरै

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ्क।
1: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
4: Join our community on Facebook for the latest updates and all the music you love.
3: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
5: Namaskar!
6: Namaskar!
5: Kahiye, kya sunenge aap?
7: Enjoy 60s, 70s and 80s Bollywood numbers.
8: Bollywood Golden Hits.
7: Every Monday and Friday 10 p.m., Sunday and Tuesday 4 p.m.

0: Life Changing Quotes。असफलता भनेको विचार पुर्याएर पुनः प्रयास गर्ने अवसर हो। यो भनाइ हो हेनरी फोर्डको।
1: The world's full of tremendous numbers of trends and your busy schedule. Are you missing out trending English hits?If yes, the radio of new generation presents What's Trending. Trending. Just to keep you updated about trending English hits and its information. Every Saturday, 7 a.m. and Thursday, 9 p.m. Only on KIPS FM 98.3 MHz. Never miss out being trendy.
2: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरू कार्यक्रम
0: म्युजिक मजा
2: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र किप्स 98.3 एफएम मा
3: KIPS FM 98.3 presents Pop Hour.
4: मुझे कैसे पता न चला कि तू मैनू प्यार
3: Every Friday 12 p.m.

0: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कूटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
1: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागि गुगल गर्नुहोस्, ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
2: What's the secret to success?
3: Simple. Say yes to radio advertising.
2: Your brand, our voice. One message, thousands of listeners.
3: Radio advertising. Affordable, effective, and culturally close.
2: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
4: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
5: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
6: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट।
5: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
6: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
7: सुबिसु, छिटो पनि सुरक्षित पनि।
8: थप जानकारी तथा बुकिङका लागि
9: 01-42-3888 98-12-35-88
10: You can dance.
11: You can sing. All you gotta do is
12: just tune in.
11: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.
13: Stay connected with your favorite station, KIPS FM 98.3 MHz.
3: Join our community on Facebook for the latest updates and all the music you love.
13: And don't stop there. Follow us on Instagram and TikTok too. Search KIPS FM 98.3 MHz and hit that follow button today.
14: नेपाली पप गीतहरूको उतार चढाव कुन गीत कुन स्थानमा छ, साथै नेपाली पप गीतहरूबाट भरपूर मनोरञ्जन लिन सुन्न नभुल्नु होला। KIPS Most Wanted. KIPS Most Wanted.
15: हरेक शनिबार मध्याह 12 बजे, आइतबार राति 8 बजे र मङ्गलबार बिहान 9 बजे।

0: Don't change the station. We'll be right back. You are listening to Gibbs FM 98.3 MHz, your companion. Just tune in.
1: In aankhon ki masti mastane hazar.
2: Gibbs 98.3 FM ma gazal sansar.
3: Mujhse milne shama jalakar aaj mahal mein.
2: गजल संसार
3: का खजाना तेरा भी है, मेरा भी।
4: हर एक शनिवार बिल्कुल 10 बजे
5: नेपाली पप गीतहरुको उतार चढ़ाव कुन गीत कुन स्थानमा छ साथै नेपाली पप गीतहरुबाट भरपूर मनोरंजन लिन सुन्न नभुल्नु होला Gibbs Most Wanted. Gibbs Most Wanted.
6: हरेक शनिबार मध्याह्न 12 बजे आइतबार राति 8 बजे र मंगलबार बिहान 9 बजे
7: This is history of rock.
8: Monday 3 p.m. Only on Keeps FM 98.3 MHz, your companion.
9: स्वस्थ जीवन, सुखी जीवन, हलेसी क्लिनिक, सधैं तपाईंसँग. 15 वर्षभन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्चस्तरीय जाँच र उपचार एउटै ठाउँमा.
10: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा, महिला स्वास्थ्य, निसन्तानपन स्त्रीरोग समस्या समाधान सेवा
4: सोमबारदेखि शुक्रबार बिहान 7 देखि 9 बजे र बेलुका 5 देखि 7 बजे अल्ट्रासाउन्ड र ओपीडी सेवा
10: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा वेरिकोस वेन पाटिगर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
11: हलेसी क्लिनिक नारायणतार काठमाडौँ तपाईको स्वास्थ्यको सच्चा साथी
10: फोन नम्बर 4910511 4910511 9851170939
12: इन्जिनियर साहब घर बनाउन खोज्दै छु कुन इटा राम्रो होला
13: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
12: किन ए एसी लाइट ब्रिक नै
13: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
12: वाह मैले खोजेको जस्तै रहेछ
13: स्ट्रङ लाइट एन्ड स्मार्ट AC Light Brick Factory, Maliku, Dhading. Phone 01-591-3596-98-012-35-444.
14: What's the secret to success?
15: Simple. Say yes to radio advertising.
14: Your brand, our voice. One message, thousands of listeners.
15: Radio advertising. Affordable, effective, and culturally close.
14: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
16: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कूटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्रैक्टर जेनेरेटर लगायत इन्भर्टर का ओरिजिनल ब्रांडेड बैटरीहरू विथ ओल्ड बैटरी एक्सचेंज फैसिलिटी
17: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
18: द वीकली काउन्टडाउन शो अफ टप 10 इंग्लिश नम्बर्स विथ एक्सक्लूसिव सेगमेंट्स क्लासिक चॉइस इन्फो हाउस फ्रेश हिट्स एन्ड मेनी मोर Do tune in to Weekly 10. Weekly 10.
19: Time, Sunday 7 p.m., Monday 9 a.m. and Thursday 2 p.m.
18: On Keeps 98.3 FM.
4: Nepali Chalchitraka Sadabahar Gitaru.
20: Chore ko Wednesday and Saturday, 2 p.m., Thursday, 10 p.m., only on KIPS FM 98.3.

0: 예쁘시 짱 어떡해.
1: नेपाल भाषाया न्याय पुसेचौं मेता
2: सुथेया 6:30 से 7 बजे तक स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज
3: योहो किप्स एफएम 98.3 मेगाहर्ट्ज
4: किप्स 98.3 एफएम को कलिउड टाइम मा अहिले तपाई सुन्दै हुनुहुन्छ नेपाली चलचित्रका गीतहरू।

0: Life-Changing Quotes. रीस यमराज हो, आगो हो, जसको एउटा सानो झिल्काले संसार नै भस्म बनाइदिन्छ। यो भनाई हो जेम्स को।
1: नेपाली पप गीतहरुको उतार चढ़ाव कुन गीत कुन स्थानमा छ, साथै नेपाली पप गीतहरुबाट भरपूर मनोरञ्जन लिन सुन्न नभुल्नु होला। टिप्स मोस्ट वान्टेड, टिप्स मोस्ट वान्टेड।
2: हरेक शनिबार मध्याह्न 12 बजे, आइतबार राति 8 बजे र मंगलबार बिहान 9 बजे।
3: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् वीकली रोल न्यूज मात्र किप्स एफएम 98.3 मेगाहर्जमा। ट्युन इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे।
4: केही नौलो
5: रोचक
4: अनि अचम्म लाग्ने तथ्यहरू किप्स 98.3 एफएम मा कार्यक्रम रेडियोमा रोचक, रेडियोमा रोचक।
5: हरेक सोमबार बिहान 7 बजेदेखि 8 बजेसम्म र बुधबार बेलुकी 8 देखि 9 बजेसम्म सुन्न नभुल्नु होला मात्र किप्स 98.3 एफएम मा।

0: एक्सप्रेसको साथ अब नेपालभरि 14,000 भन्दा बढी हटस्पटहरूमा फ्री इन्टरनेटको मजा लिनुहोस्। Connect to my world link and always stay connected wherever you are.
1: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर, 150 एम्पियर, 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला।
2: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेसनको लागि गुगल गर्नुहोस्, ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: हामीलाई सुन्नुहोस् www.keepsfm.com मार्फत। जस्ट ट्युन इन रेडियो नयाँ जेनेरेसनको
4: Stay connected with your favorite station, Keeps FM 98.3 MHz.
5: Join our community on Facebook for the latest updates and all the music you love.
4: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 MHz and hit that follow button today.
6: The world's full of tremendous numbers of trends and your busy schedule. Are you missing out trending English hits? If yes, the Radio of New Generation presents What's Trending. Just to keep you updated about trending English hits and its information. Every Saturday, 7 a.m. and Thursday, 9 p.m. Only on Kips FM 98.3 MHz. Never miss out being trendy.
7: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरू, कार्यक्रम
8: म्युजिक मजा
7: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र केप्स 98.3 एफएममा।

नमस्कार साथी, स्वागत छ कार्यक्रम किप्स अनप्लग्ड मा। तपाईं अहिले ट्युन इन गर्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ट्ज, योर कम्पेनियन, द स्टेशन दैट किप्स यू कूल, किप्स यू अलाइव एन्ड किप्स यू इन्टरटेन्ड। तपाईंलाई साथ दिदै छु म युक्ता। तपाईले हामीलाई वर्ल्ड वाइड अनलाइन सुन्न सक्नुहुन्छ www.kipsfm.com मार्फत। साथमा हाम्रो पात्रो एप गएर किप्स एफएम सर्च गरेर पनि हामीलाई सुन्न सक्नुहुनेछ। यस कार्यक्रममा यहाँले सुन्न सक्नुहुन्छ विभिन्न गायक तथा ब्यान्डका अनप्लग्ड गीतहरू। हाम्रो सम्पूर्ण सङ्गीत प्रेमी श्रोताहरूले कार्यक्रममा विभिन्न गायक तथा ब्यान्डका अनप्लग्ड गीतहरू एक घण्टासम्म सुनेर रमाउन सक्नुहुनेछ। हाम्रा मनपर्ने कलाकारहरूले उहाँको फेभरेट नेपाली, अङ्ग्रेजी तथा हिन्दी अनप्लग्ड गीतहरू कार्यक्रममा अति नै मनोरञ्जनात्मक शैलीमा प्रस्तुत गर्नुहुनेछ। त्यसैले साथीहरू, अबको एक घण्टासम्म हामीलाई साथ दिनुहोला र मनमोहक अनप्लग्ड गीतहरू सुन्नुहोला। आजको कार्यक्रममा पहिलो सिङ्गर अनप्लग्ड गीतहरू लिएर आउनु भइसकेको छ। उहाँ हुनुहुन्छ गायक अजर जङ्गम। हजुर, उहाँको मिठो स्वरमा अब हामी इन्जोय गर्छौँ अनप्लग्ड गीतहरू।

0: वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वेल्डिङ मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वेल्डिङ।
1: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मरमत समारका लागि सम्झनुहोला।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
4: Join our community on Facebook for the latest updates and all the music you love.
3: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.

0: नेपाली चलचित्रका सदाबहार गीतहरू। Wednesday and Saturday, 2 p.m. Thursday, 10 p.m. Only on KIPS FM 98.3.
1: नमस्कार अनि हार्दिक स्वागत छ। तपाईँ सुन्दै हुनुहुन्छ KIPS 98.3 FM।
2: हजुर नमस्ते अनि स्वागत छ, यो KIPS FM 98.3।
3: नमस्कार KIPS 98.3 FM।
4: यो हो KIPS 98.3 FM, तपाईसँगको सहयात्रा।
5: KIPS FM 98.3 MHz presents

0: साथी ब्रेक पछि फेरि स्वागत छ। तपाईँ अहिले किप्स एफएम 98.3 मेगाहर्ट्ज सुन्दै हुनुहुन्छ, द स्टेशन द्याट किप्स यू कुल, किप्स यू अलाइभ एन्ड किप्स यू इन्टरटेन्ड। म युक्ता छु तपाईँको साथमा। हामीलाई सुन्न सक्नुहुन्छ वर्ल्ड वाइड अनलाइन हाम्रो वेबसाइट www.kipsfm.com/ र हाम्रो पात्रो एपबाट पनि। हामीलाई फलो गर्नुहोस् हाम्रो इन्स्टाग्राम पेज र फेसबुक पेजमा। कार्यक्रम किप्स अनप्लग्डमा यहाँहरूले पपुलर सिङ्गर्स र ब्यान्डहरूका रिल्याक्सिङ अनप्लग गीतहरू सुनेर इन्जोय गर्दै हुनुहुन्छ। सो गाइज, नाउ लेट्स इन्जोय अदर अनप्लग सङ्ग्स फ्रम सिङ्गर जेम्स प्रधान। अनि साथी, आई विल बी राइट ब्याक।
1: I do,

आके मुझसे मिल जा तू। चांद रे धरती से मिला दे मुझको, चाहत है अगर

पोटी बधु चाहिएको छ पोटीला जिन्दगानी बिताउन गाह्रो परेछ बानी छैन धुम्रो पान मदिरा एउटी बधु चाहिएको छ पोटीला

एक्लो पार्यो जान भैगो उनी जाउँ छोडेर जानेलाई भैगो उनी जाउँ तर्केर जानेलाई मार्यो नि मायाले

0: Block Hills, Block Hill Shoes. Block Hills, Block Hill Shoes, oh baby. Block Hill, Block Hill Shoes. Block Hill, Block Hill Shoes. Dil mera chori lagya, Block Hill Shoes lagaune le.
1: Keeps FM 98.3 megahertz. Your companion. Your companion. Your companion.
2: Pure ek ghanta tinota movies ka superhit geet haru.
3: 3 in 1.
4: Every Saturday 9 a.m. and Thursday 6 p.m.
5: सौंदर्य स्वास्थ्य र जीवन शैली संबंधी एक विशेष कार्यक्रम ब्यूटी हेल्थ एंड लाइफस्टाइल साथ में सुन्नुहोस् नेपाली र हिंदी सुपरहिट गीतहरु मात्र किप्स एफएम 98.3 मेगाहर्ट्ज मा शनिबार बेलुकी 7 बजे र मंगलबार बिहान 7 बजे
6: Listen to your favorite classic English songs only on English Retro Numbers. English Retro Numbers every Monday 9 p.m. and Wednesday 9 a.m. Station KIPPS FM 98.3 MHz.
7: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईंसँग
8: 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
9: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्री रोग समस्या समाधान सेवा
10: सोमबारदेखि शुक्रबार बिहान 7 देखि 9 बजे र बेलुका 5 देखि 7 बजे अल्ट्रासाउन्ड र ओपीडी सेवा
9: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
11: हलेसी क्लिनिक नारायणटार काठमाडौँ तपाईको स्वास्थ्यको सच्चा साथी
9: फोन नम्बर
12: हामीलाई सुन्नुहोस् www.kipsfm.com मार्फत जस्ट ट्युन इन रेडियो नयाँ जेनेरेसनको
13: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्रैक्टर जेनेरेटर लगायत इन्वर्टर का ओरिजिनल ब्रांडेड बैटरी विथ ओल्ड बैटरी एक्सचेंज फैसिलिटी
14: संपर्क बैटरी शॉप न्यू काठमांडू इलेक्ट्रिक इलेक्ट्रॉनिक्स कुलेश्वर काठमांडू फोन नंबर 5302678 5302678 लोकेशन को लागी गूगल करना होस बैटरी शॉप न्यू काठमांडू इलेक्ट्रिक इलेक्ट्रॉनिक्स
15: व्हाट्स द सीक्रेट टू सक्सेस
16: सिंपल Say yes to radio advertising.
15: Your brand, our voice. One message, thousands of listeners.
16: Radio advertising. Affordable, effective, and culturally close.
15: Say yes to radio advertising where every word makes an impact. KIPPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
17: एक फूल झरे
18: नेपाली सुपरहिट्स

ब्रेक पछि फेरि स्वागत छ तपाईलाई। तपाई अहिले किप्स एफएम 98.3 मेगाहर्ट्ज सुन्दै हुनुहुन्छ, द स्टेशन दैट किप्स यू कुक, किप्स यू अलाइव एंड किप्स यू इंटरटेन्ड। आई एम योर होस्ट युक्ता। वर्ल्ड वाइड हामीलाई अनलाइन सुन्न सक्नुहुन्छ हाम्रो वेबसाइट www.kipsfm.com बाट र हाम्रो पात्रो एप बाट। You can also follow our Instagram page and Facebook page. कार्यक्रम किप्स अनप्लग्डमा यहाँहरूले इन्जोय गर्दै हुनुहुन्छ पपुलर सिङ्गर्स र ब्यान्डहरूका डिफरेन्ट अनप्लग्ड गीतहरू। अब हामी यो म्युजिकल जर्नीलाई अगाडि बढाउँछौँ नेक्स्ट सिङ्गरको अनप्लग्ड गीतहरूबाट। सो नेक्स्ट सिङ्गर हुनुहुन्छ फिरोज बस्नेत। सो नाउ लेट्स इन्जोय हिज मेलोडियस अनप्लग्ड सङ्ग्स।

Okay, that was lovely unplugged songs. मैले त धेरै नै इन्जोय गरे. I hope तपाईहरुलाई पनि वहाका unplugged songsहरु मिठो लाग्यो होला. So guys, that's it for today's episode of Keeps Unplugged. Next week I will be back with more harmonious unplugged songs. So don't miss the upcoming episodes. We will be bringing to you more unplugged songs from different singers. कार्यक्रम Keeps Unplugged कस्तो लाग्यो? Please हामीलाई सल्लाह सुझाव दिनु होला. हाम्रो Facebook page र Instagram page यहाँहरुको प्रतिक्रियाको पर्खाइमा सदा रहनेछ. र साथी यदि तपाईँको पनि ब्यान्ड छ वा तपाईँ पनि प्रोफेसनल सिङ्गिङ गर्दै हुनुहुन्छ भने तपाईँले पनि अनप्लग गीत हामीलाई पठाउन सक्नुहुनेछ. त्यसको लागि पनि हाम्रो फेसबुक पेज किप्स एफएम 98.3 MHz मार्फत हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ. So on that note guys, it's time for me to wrap up the show. Ma yuktalai pani aage dinuhola ani sundai garnuhos Keeps FM 98.3 MHz, your companion.

0: सुन्दै किप्स एफएम 98.3 मेगाहर्ट्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले दिउँसोको 1 बजेको छ
3: किप्स यू कूल
4: किप्स यू अलाइभ
5: किप्स यू एन्टरटेन्ड किप्स 98.3 FM, your companion, your companion, your companion.
2: KIPS 98.3 FM, Purva Mechi Dekhi, Parshim Mahakali Samaka, Lok Bhaka.

0: every Tuesday 12 p.m. and Thursday 8 p.m. Aur kya kahe jaanun samjha karo. सौंदर्य स्वास्थ्य र जीवन शैली संबंधी एक विशेष कार्यक्रम ब्यूटी हेल्थ एंड लाइफस्टाइल साथ में सुन्नुहोस् नेपाली र हिंदी सुपरहिट गीतहरु मात्र किप्स एफएम 98.3 मेगाहर्ट्ज मा शनिबार बेलुकी 7 बजे र मंगलबार बिहान 7 बजे.
1: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
1: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising. Affordable, effective, and culturally close.
1: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
3: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुन इटा राम्रो होला?
4: अरु होइन, ए एसी लाइट ब्रिक नै रोज्नुस्।
3: किन ए एसी लाइट ब्रिक नै?
4: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ। त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ।
3: वाह, मैले खोजेको जस्तै रहेछ।
4: स्ट्रङ, लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ। फोन 01-591-35-96-98-12-35-444.
5: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कूटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर।

0: Electric Electronics, Kuleshwar, Kathmandu. Phone number 530-2678. 530-2678. Location ko lagi Google garnu hos. Battery shop New Kathmandu Electric Electronics.
1: Babu, pani ko bill tiri de lo.
2: La, tiri de.
3: Babu, batti ko bill tiri de aaja.
2: La la, tiri de.
1: Dada, internet ko pani last dino hai aaja.
2: La, tyo pani tiri de.
1: Tara sabai kura eti chite kasari tiris.
2: किनकि मसँग हाम्रो पात्र छ
3: हाम्रो पात्र त मसँग पनि छ
2: तर पेमेन्ट कसरी जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ एकैछिनमा पैसा लोड गर्न मिल्छ अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ छैन त गजब अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै

0: the radio station that keeps you cool, alive and entertained. Kips FM 98.3 MHz, your companion.
1: Enjoy the cover version of your favorite songs. Cover Mania at 98.3. Cover Mania at 98.3.
2: Every Monday 5 p.m. and Friday 8 p.m.
3: स्वस्थ जीवन सुखी जीवन हलेसी इंटरवेंशनल रेडियोलॉजी आईआर क्लिनिक सधैं तपाईंसँग
2: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ हलेसी क्लिनिक नारायणटारमा आधुनिक इंटरवेंशनल रेडियोलॉजी सेवा उपलब्ध छ
4: कम दुखाई रगत नबग्ने छिटो र सुरक्षित उपचार नन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज बायोप्सी देखि ड्रेनेज सम्म न्यूड्युल देखि क्यान्सर सम्म उन्नत प्रविधिबाट उपचार
2: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाटिगर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
5: अनुभवी चिकित्सक विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी आईआर क्लिनिक नारायणटार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
2: फोन नम्बर 4910511 4910511 98511709
6: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्रैक्टर जेनेरेटर लगायत इन्वर्टर का ओरिजिनल ब्रांडेड बैटरी विथ ओल्ड बैटरी एक्सचेंज फैसिलिटी
7: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
8: यू क्यान डान्स
9: यू क्यान सिंग ऑल यू गॉट टू डू इज
10: जस्ट ट्यून इन
1: Kips FM 98.3 MHz, your companion. The radio of new generation.

Life-Changing Quotes. शिक्षाको जरा तितो हुन्छ तर यसको फल मिठो हुन्छ, यो भनाई हो एरिस्टोटलको।

0: Morning Tea Time Hits प्रत्येक बुधवार बिहान 7 बजे Hits FM 98.3 MHz मा
1: Just move your feet. Just move your feet. Enjoy the dance beat. Enjoy the dance beat. Dance beat. Friday 8 a.m. and Saturday 6 p.m.
2: Stay connected with your favorite station. Keeps FM 98.3 MHz.
3: Join our community on Facebook for the latest updates and all the music you love.
2: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 MHz and hit that follow button today.
4: Amilai Sunhos, www.keepsfm.com Marfot. Just tune in, Radio Naya Generation Ko.
5: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियरका ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला
6: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
7: What's the secret to success?
3: Simple. Say yes to radio advertising.
7: Your brand, our voice. One message, thousands of listeners.
3: Radio advertising. Affordable, effective, and culturally close.
7: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
8: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
9: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
10: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट
9: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
10: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
11: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
12: 01-42-35-888 98-12-35-888
13: The world's full of tremendous numbers of trends and your busy schedule. Are you missing out trending English hits? If yes, the radio of new generation presents What's Trending? Trending. Just to keep you updated about trending English hits and its information. Every Saturday, 7 a.m. and Thursday, 9 p.m. Only on Keeps FM 98.3 MHz. Never miss out.

0: तपाईं सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले दिउँसोको 2 बजेको छ
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
6: Bing, bing, bing, dum, dum.
7: Mix Max at 98.3.

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ्क।
1: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: You can dance.
4: You can sing. All you gotta do is
5: just tune in.
4: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.
6: Stay connected with your favorite station, KIPS FM 98.3 MHz.
7: Join our community on Facebook for the latest updates and all the music you love.
6: And don't stop there. Follow us on Instagram and TikTok too. Search

0: every Tuesday 12 PM and Thursday 8 PM.
1: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर, 150 एम्पियर, 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेसनको लागि गुगल गर्नुहोस्, ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: What's the secret to success?
4: Simple. Say yes to radio advertising.
3: Your brand, our voice. One message, thousands of listeners.
4: Radio advertising. Affordable, effective, and culturally close.
3: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.

0: बिहीबार दिउँसो 3 बजे, शनिबार साँझ 5 बजे
1: मात्र किप्स एफएम 98.3 मेगाहर्ट्जमा।
2: मेरो मन छैन बसमा, तिमीलाई 10 दिन्छु 10 मा, केलाई गरिराको प्रश्न, फसे फसे फसे तिम्रो जवानीमा मस्त।
3: केही नौलो
4: रोचक
3: अनि अचम्म लाग्ने तथ्यहरू किप्स 98.3 एफएम मा कार्यक्रम रेडियोमा रोचक, रेडियोमा रोचक।
4: हरेक सोमबार बिहान 7 बजेदेखि 8 बजेसम्म र बुधबार बेलुकी 8 देखि 9 बजेसम्म सुन्न नभुल्नुहोला मात्र किप्स 98.3 एफएममा।
0: किप्स 98.3 एफएम।

0: Life-Changing Quotes。खुशी पैसामा नभएर सफलता र सिर्जनामा पाइन्छ। यो भनाई हो रूजवेल्टको।
1: केही नौलो
2: रोचक
1: अनि अचम्म लाग्ने तथ्यहरू किप्स 98.3 एफएम मा कार्यक्रम रेडियोमा रोचक, रेडियोमा रोचक।
2: हरेक सोमबार बिहान 7 बजेदेखि 8 बजेसम्म र बुधबार बेलुकी 8 देखि 9 बजेसम्म सुन्न नभुल्नु होला मात्र किप्स 98.3 एफएम मा।
3: नेपाली सुपर हिट्स।

0: तपाई सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले दिउँसोको 3 बजेको छ
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.

0: a breath and hush.
1: You are listening to Kips FM 98.3 MHz.

0: Enjoy 60s, 70s and 80s Bollywood numbers.
1: Chandan Sabadan, Chanchal Chitvan, Dheere Se Tera Ye Muskaan.
2: Bollywood Golden Hits.
3: Ayyavali Pyar Ka Dushman Hai.
0: Every Monday and Friday, 10 p.m. Sunday and Tuesday, 4 p.m.
4: Hey, bachna, ae haseeno, lo main aa gaya.
5: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुन इटा राम्रो होला
6: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
5: किन ए एसी लाइट ब्रिक नै
6: यो हल्का मजबूत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
5: वाह मैले खोजेको जस्तै रहेछ
6: स्ट्रङ लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01-591-3596-98-012-34-44
7: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable sealed maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 530-2678, 530-2678. 2678
8: लुगा लगाऊ गाडी चढ्ने ठाउँसम्म जाऊ गाडी चढ अस्पताल पुगेर पुर्जी काट लाइन लाग कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ
9: के भो बोला दाइ के गुनगुनाइरहेको
8: हैन बुढीलाई डाक्टरकोमा लानु पर्ने कति समय लाग्छ भनेर यसो हिसाब गरेको
9: हेत्तेरी अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु
8: यति सजिलै
9: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ न पैसा लाग्छ धेरै न समय जान्छ खेरै
10: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
11: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ

0: Life-Changing Quotes。सबैलाई माया गर्नुहोस्, केहीलाई मात्र विश्वास गर्नुहोस्, कसैको पनि बिगार नगर्नुहोस्। यो भनाइ हो विलियम शेक्सपियरको।
1: History of Rock.
2: Monday 3 p.m. Only on Keeps FM 98.3 MHz, your companion.
3: What's the secret to success?
4: Simple. Say yes to radio advertising.
3: Your brand, our voice. One message, thousands of listeners.
4: Radio advertising, affordable, effective, and culturally close.
3: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
5: Hazur, New Kathmandu Electric Electronics ma paincha motorcycle, scooter, car, van, jeep, pickup, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
6: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेसनको लागि गुगल गर्नुहोस्, ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
7: हामीलाई सुन्नुहोस् www.keepsfm.com मार्फत। जस्ट ट्युन इन रेडियो नयाँ जेनेरेसनको।

0: एक्सप्रेसको साथ अब नेपालभरि 14,000 भन्दा बढी हटस्पटहरूमा फ्री इन्टरनेटको मजा लिनुहोस्। Connect to my world link and always stay connected wherever you are.
1: सौन्दर्य, स्वास्थ्य र जीवन शैली सम्बन्धी एक विशेष कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफ स्टाइल साथमा सुन्नुहोस् नेपाली र हिन्दी सुपरहिट गीतहरू मात्र किप्स एफएम 98.3 मेगा हर्चमा शनिबार बेलुकी 7 बजे र मङ्गलबार बिहान 7 बजे।

0: तपाईँ सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन किप्स टाइम चेक
1: अहिले दिउँसोको 4 बजेको छ
2: किप्स यू कूल
3: किप्स यू अलाइभ
4: किप्स यू एन्टरटेन्ड KIPS 98.3 FM, your companion, your companion, your companion.
1: Bollywood Golden Hits.

0: This is Hits 98.3 FM, your companion.
1: केही नौलो
2: रोचक
1: अनि अचम्म लाग्ने तथ्यहरु किप्स 98.3 FM मा कार्यक्रम रेडियोमा रोचक
2: हरेक सोमबार बिहान 7 बजेदेखि 8 बजेसम्म र बुधबार बेलुकी 8 देखि 9 बजेसम्म सुन्न नभुल्नु होला मात्र किप्स 98.3 FM मा
3: सौन्दर्य स्वास्थ्य र जीवन शैली सम्बन्धी एक विशेष कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफस्टाइल साथमा सुन्नुहोस् नेपाली र हिन्दी सुपरहिट गीतहरू मात्र किप्स एफएम 98.3 मेगा हर्चमा शनिबार बेलुकी 7 बजे र मङ्गलबार बिहान 7 बजे

0: वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ्क।
1: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला।
2: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।

0: Давай сүндегінінса, Kips FM, 98.3 MHz, your companion.
1: Kips, time check.
2: अहिले साँझको 5 बजेको छ.
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Kips 98.3 FM, your companion, your companion, your companion.
0: Kips 98.3 FM ma yo ho. Music Mazza, music Mazza.
6: हेलो नमस्कार श्रोता मित्र, स्वागत छ कार्यक्रम म्युजिक मजामा. यो कार्यक्रममा तपाईँ सुन्न सक्नुहुन्छ रमाइलो रमाइलो नेपाली गीतहरू र हामीसँग विभिन्न सेगमेन्ट्स पनि हुने गर्दछन् जुन कार्यक्रममा म तपाईँको लागि राख्ने नै गर्दछु. तपाईँ अहिले ट्युन्ड इन हुनुहुन्छ स्टेसन किप्स एफएम 98.3 मेगाहर्ट्ज, द रेडियो स्टेसन द्याट किप्स यू कुल, किप्स यू अलाइभ एन्ड किप्स यू इन्टरटेन्ड. म हुँ यहाँकै होस्ट आरजे युक्ता. वर्ल्ड वाइड तपाईँले हामीलाई सुन्न सक्नुहुन्छ हाम्रो अनलाइन एड्रेस www.kipsfm.com मार्फत र एप हाम्रो पात्रो मार्फत पनि तपाईँले हामीलाई सुन्न सक्नुहुन्छ. अलराइट, अब कार्यक्रममा पहिलो गीत तपाईँको लागि म राख्न चाहन्छु. गीत रहेको छ तिम्रो आँखैमा गाजल नजरमा नजर रिमेक. यस गीतको सिङ्गर्स हुनुहुन्छ निमा राय र बेनिसा पौडेल. कम्पोजिसन र लिरिक्स निमा रायको नै रहेको छ. अरेन्जिङ मिक्सिङ मास्टरिङ रहेको छ ब्रिजेश श्रेष्ठको. अलराइट, अब सुन्नेछौँ गीत तिम्रो आँखैमा गाजल नजरमा नजर रिमेक.

श्रोता मित्र हामीले भर्खर सुन्यौ तिम्रो आँखैमा गाजल नजरमा नजर रिमेक बाई निमा राय एन्ड बेनिसा पौडेल. अब फेरि हामी अर्को गीत सुन्नेछौ कार्यक्रम म्युजिक माझमा. गीत रहेको छ उपहार. यस गीतको सिङ्गर हुनुहुन्छ सुप्न सुमन. लिरिक्स र कम्पोजिसन पनि सुप्न सुमनको नै रहेको छ. प्रड्युस मिक्स मास्टर गर्नुभएको छ शाश्वत श्रेष्ठले.

0: अरेट श्रोता मित्र सङ उपहार बाई स्वप्न सुमन हामीले सुनिसक्यौँ. अब कार्यक्रम म्युजिक मजामा पालो भइसकेको छ हाम्रो एउटा सेगमेन्टको. सेगमेन्टको नाम रहेको छ युट्युब धमाका.
1: युट्युब धमाका धमाका
0: युट्युब धमाका सेगमेन्टमा हामी सुन्ने गर्दछौँ युट्युबमा धेरै धेरै भ्युज पटल्न सफल गीत. सो यस सेगमेन्टको गीत आज रहेको छ एकांशी. यस गीतको सिङ्गर्सहरू हुनुहुन्छ राईबा र त्रिशाला गुरुङ. लिरिक्स र कम्पोजिसन पनि राईबा र त्रिशाला गुरुङको नै रहेको छ. म्युजिक प्रडक्सन रहेको छ राईबाको. मिक्सिङ मास्टरिङ पनि राईबाको नै रहेको छ. श्रोता मित्र यो गीत हामी सुन्नेछौँ र यो गीतपछि म लिनेछु एउटा छोटो ब्रेक. ब्रेक पछि कार्यक्रम म्युजिक मजामा फेरि पनि आउनेछु र अरू पनि थुप्रै गीत मसँग रहेको छ जुन तपाईँको लागि म राख्नेछु. स्टेशन किप्स एफएम 98.3 मेगाहर्ज सुन्दै रहनुहोला.

0: Azure Computer UPS has no more backup time as before. Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable, sealed, maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 530-2678, 530-2678.
1: स्वस्थ जीवन, सुखी जीवन, हलेसी इंटरवेंशनल रेडियोलॉजी आईआर क्लिनिक सधैं तपाईंसँग।
2: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ। हलेसी क्लिनिक नारायणटारमा आधुनिक इन्टरभेन्सनल रेडियोलोजी सेवा उपलब्ध छ।
3: कम दुखाई, रगत नबग्ने, छिटो र सुरक्षित उपचार, नन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज, बायोप्सीदेखि ड्रेनेजसम्म, न्युड्युलदेखि क्यान्सरसम्म उन्नत प्रविधिबाट उपचार।
2: खुशीको खबर, हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस भेन, पाटिगर, स्तन र थायराइडको निशुल्क स्क्रिनिङ। मौकाको फाइदा उठाउनुहोस्।
4: अनुभवी चिकित्सक, विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी आईआर क्लिनिक, नारायणटार, काठमाडौँ, तपाईँको स्वास्थ्यको सच्चा साथी।
2: फोन नम्बर 4910511, 4910511, 98511709, 98511709।
5: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुनै इटा राम्रो होला?
6: अरु होइन, ए एसी लाइट ब्रिक नै रोज्नुहोस्।
5: किन ए एसी लाइट ब्रिक नै?
6: यो हल्का, मजबुत र ठुलो आकारको हुन्छ, जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ। त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो, जाडोमा न्यानो राख्छ।
5: वाह, मैले खोजेको जस्तै रहेछ।
6: स्ट्रङ, लाइट एन्ड स्मार्ट, ए एसी लाइट ब्रिक फ्याक्ट्री, मलिकु, धादिङ। फोन 01-591-3596-98-12-35-444।
7: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
8: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 530-2678, 530-2678। लोकेशन को लागि गुगल गर्नुहोस्, ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
9: कार्यक्रम कलियुग टाइम, कलियुग टाइम।
10: Hollywood Times, every day, 11 to 12.

0: KIPS 98.3 FM मा यो हो म्यूजिक मजा, म्यूजिक मजा।
1: वेलकम ब्याक आफ्टर द्याट शर्ट ब्रेक। म हुँ आरजी युक्ता। तपाईँ सुन्दै हुनुहुन्छ रेडियो स्टेशन KIPS FM 98.3 MHz, द रेडियो स्टेशन द्याट किप्स यू कुल, किप्स यू अलाइभ एन्ड किप्स यू इन्टरटेन्ड। कार्यक्रम हो म्युजिक मजा। यस कार्यक्रममा तपाईँले सुन्न सक्नुहुन्छ रमाइलो रमाइलो नेपाली गीतहरू र विभिन्न सेगमेन्ट्स पनि हामीसँग हुने गर्दछन्। अलराइट, अब चाहिँ त्यस्तै एउटा सेगमेन्टको पालो भइसकेको छ। सेगमेन्टको नाम रहेको छ के छ नयाँ।
0: के छ नयाँ,
2: के छ नयाँ।
1: हजुर श्रोता मित्र, के छ नयाँ सेगमेन्टमा हामी रमाइलो रमाइलो नयाँ नयाँ भर्खरै रिलिज भएका गीतहरू सुन्ने गर्दछौँ। सो यस सेगमेन्टको पहिलो गीत रहेको छ पछ्यौरी। यस गीतको पर्फर्मर्सहरू हुनुहुन्छ इङ्सु हाङ र प्रभा राई। म्युजिक डाइरेक्सन र प्रडक्सन रहेको छ एन्ड यो निको। को प्रड्युस गर्नुभएको छ प्रभात राईले।

छेउ पछ्यौरी. अराइट, के छ नयाँ सेगमेन्टको दोस्रो गीत रहेको छ कर कहाँ पर्यो. यस गीतमा लिरिक्स दिनुभएको छ टङ्क राधा कुमारी पौडेलले र स्वप्न सुमनले. कम्पोजिसन भोकल्स रहेको छ स्वप्न सुमन र निकिता थापाको. प्रड्युसिङ मिक्सिङ मास्टरिङ रहेको छ शाश्वत श्रेष्ठको.

अलराइट श्रोता मित्र के नयाँ सेगमेन्टको हामीले दोस्रो गीत पनि सुनिसक्यौ। अब यही सेगमेन्टको तेस्रो गीत रहेको छ जीवन माया। यस गीतको सिङ्गर हुनुहुन्छ पूर्ण राई।

वेल श्रोता मित्रको यो नयाँ सेगमेन्टको अर्को एउटा गीत पनि हामी सुनिसक्यौँ र यही सेगमेन्टमा फेरि हामी अर्को गीत सुन्नेछौँ. गीतको बोल रहेको छ खेरै जाने माया. यस गीतको कम्पोजर, पर्फर्मर र लिरिसिस्ट हुनुहुन्छ खेर सिंह लिम्बू. अरेन्जिङ, मिक्सिङ, मास्टरिङ रहेको छ बृहत पहाडीको. यो गीत अब म तपाईँको लागि राख्दैछु र यस गीतपछि म लिनेछु हाम्रो दोस्रो ब्रेक. ब्रेकपछि कार्यक्रम म्युजिकमा जामा मयुक्ता पुनः उपस्थित हुनेछु र अरू पनि गीतहरू लिएर आउने नै छु. स्टेसन किप्स एफएम 98.3 मेगाहर्ट्ज सुन्दै रहनुहोला.

0: तपाई सुन्दै हुनुहुन्छ
1: के
2: ई
1: बी
3: एस
4: किप्स 98.3 FM योर कम्पानियन
5: किप्स 98.3 FM मा यो हो म्युजिक मजा म्युजिक मजा
6: श्रोता मित्र ब्रेक पछि म युक्ता फेरि पनि आइसके तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम म्युजिक मजा यस कार्यक्रममा हामी सुन्दैछौँ रमाइलो रमाइलो नेपाली गीतहरू र साथसाथै हामीसँग सेगमेन्टहरू पनि रहेका छन् जुन चाहिँ तपाईँको लागि मैले राखि नै सकेँ म हो आरजे युक्त स्टेशन किप्स एफएम 98.3 MHz तपाईँले सुन्न सक्नुहुन्छ संसारभर हाम्रो अनलाइन एड्रेस kipsfm.com मार्फत वा एप हाम्रो पात्रबाट पनि तपाईँले हामीलाई सुन्न सक्नुहुन्छ वा कार्यक्रमलाई फेरि म अगाडि बढाउन चाहन्छु अर्को एउटा गीतबाट नै अब हामी सुन्नेछौँ गीत यो जुनीको जीवन साथी हजुर सनुप पौडेलले गाउनु भएको छ यो गीत म्युजिक रहेको छ रोशन लामाको भने लिरिसिस्ट हुनुहुन्छ राजेश खटानी

ओके श्रोता मित्र, हामीले सुन्यौ गीत यु जुनीको जीवन साथी सनु पौडेलको आवाजमा। अलराइट, फेरि अर्को गीत हामी सुन्नेछौ। गीत रहेको छ नजरमा नजर नजर लाग्लानी टू। यस गीतको सिङ्गर्सहरू हुनुहुन्छ टेक बिसी र सिमरन परियार। लिरिक्स हरिभक्त पुरा थोकेको रहेको छ। म्युजिक फिल्म बिसीले दिनुभएको छ। म्युजिक अरेन्जर हुनुहुन्छ केशव बडु। मिक्सिङ मास्टरिङ रहेको छ श्याम क्षेत्र शैलीको। रेकर्डिस्ट हुनुहुन्छ कमल थापा मगर।

सर नजर लाग्ला नि टु। अब कार्यक्रम म्युजिक मजाको हामी अन्त्य अन्त्यतिर आइसकेका छौँ। हजुर अब अन्तिम गीत सुन्ने बेला पनि भइसकेको छ। गीत अब हामी सुन्नेछौँ बादलो पारीको देशैमा जान्छौँ र माया। हजुर यस गीतको सिङ्गर्सहरू हुनुहुन्छ एसटी योगी र रेशमा पुन। लिरिक्स र म्युजिक भीम विष्टको रहेको छ, मिक्स मास्टर गर्नुभएको छ एसटी योगीले। यस गीतको म्युजिक प्रड्युसर हुनुहुन्छ रिकेश गुरुङ। वेल श्रोता मित्र, अब यो गीत तपाईँको लागि राख्दै म युक्ताको पनि कार्यक्रम म्युजिक मजाबाट बिदा माग्ने बेला भइसकेको छ। आशा छ तपाईँलाई आजको यो कार्यक्रम रमाइलो लाग्यो होला। मैले राम्रो गीत तपाईँको लागि राखे। अरू श्रोता मित्र, हामीलाई फेसबुक, लिङ्कडिन, टिकटकमा फलो गर्न नबिर्सिनुहोला। हाम्रो स्टेसन आइडी रहेको छ किप्स एफएम 98.3 MHz। ओके, अब यति भन्दै म युक्ता पनि तपाईँसँग बिदा माग्न चाहन्छु। नमस्कार।

0: ऐसुन देख्नुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन किप्स टाइम चेक
1: अहिले साँझको 6 बजेको छ
2: Keeps you cool. Keeps you alive.
3: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
4: Excuse me.
5: Non-stop Bollywood mega hits.

0: तीस वर्ष देखि इन्टरनेट को स्पीड में मात्र होइन प्रविधि सुविधा सृजनशीलता में पनि सधैं छिटो वर्ल्डलिंग मनसँग जोडिएको तार तपाईलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वर्ल्डलिंग.
1: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
1: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising. Affordable, effective, and culturally close.
1: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
3: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियरका ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर युपिएसहरू मरमत समारका लागि सम्झनुहोला
4: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
5: नेपाली सुपर हिट्स

0: Excuse me.
1: Non-stop Bollywood mega hits.

0: Morning Tea Time Hits प्रत्येक बुधवार बिहान 7 बजे Hits FM 98.3 MHz मा
1: फूल को डाले डाले मा तिम्रो रूप को लाले
2: नेपाली चलचित्रका सदाबहार गीतहरू
3: मेरो निन्द्रो भोको तिर्खा रात रदिनको किन
2: Wednesday and Saturday, 2 p.m., Thursday, 10 p.m., only on KIPS FM 98.3.
4: What's the secret to success?
5: Simple. Say yes to radio advertising.
4: Your brand, our voice. One message, thousands of listeners.
5: Radio advertising, affordable, effective, and culturally close.
4: Say yes to radio advertising where every word makes an impact. KIPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
6: Swastha Jeevan, Sukhi Jeevan, Halesi Clinic, Sadhai Tapai Sangha.
7: 15 वर्षभन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
8: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्रीरोग समस्या समाधान सेवा
2: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपीडी सेवा
8: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
9: हलेसी क्लिनिक नारायणटार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
8: फोन नम्बर 4910511
10: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुन इटा राम्रो होला
11: अरु होइन एएसी लाइट ब्रिक नै रोज्नुस्
10: किन एएसी लाइट ब्रिक नै
11: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
10: वाह मैले खोजेको जस्तै रहेछ
11: स्ट्रङ लाइट एन्ड स्मार्ट एएसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01-591-3596 98-012-35-444
12: You can dance.
13: You can sing. All you gotta do is
14: just tune in.
15: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.
16: Babu, pani ko bill tiri de
17: la. La, tiri de.
18: Babu, batti ko bill tiri de aaj.
17: La la, tiri de.
16: Dada, internet ko pani last din hoy aaj.
17: La. त्यो पनि तिर्दे
16: तर सबै कुरा यति छिटै कसरी तिरिस
17: किनकि मसँग हाम्रो पात्र छ
18: हाम्रो पात्र त मसँग पनि छ तर पेमेन्ट
17: कसरी जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ एकैछिनमा पैसा लोड गर्न मिल्छ अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ छैन त गजब अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै
19: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
20: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
21: Stay connected with your favorite station KIPS FM 98.3 MHz
5: Join our community on Facebook for the latest updates and all the music you love
21: And don't stop there follow us on Instagram and TikTok too Search KIPS FM 98.3 MHz and hit that follow button today
22: Are you ready to turn up the volume and rock out like never before?
23: From Led Zeppelin to AC/DC, from Queen to the Rolling Stones,
0: And from Guns N' Roses to Nirvana, we've got the ultimate playlist of rock greatness.
22: Join us as we journey through the decades of rock and roll, featuring the timeless classics that still get your heart pounding and your fists pumping.
0: Don't miss a beat. Mark your calendars and set your alarms, because it's time to rock out with the best.
22: Rock Fever, every Friday 9 a.m. and every Thursday 7 p.m.
0: Radio station, Keeps FM 98.3 MHz.

0: life-changing quotes. सफलता अन्तिम होइन, असफलता घातक होइन, तर तिनको गणना जारी राख्ने साहस हो। यो भनाई हो विन्स्टन एस चर्चिलको।
1: The weekly countdown show of top 10 English numbers with exclusive segments, classic choice, info house, fresh hits and many more. Do tune into weekly 10, weekly 10.
2: Time, Sunday 7 p.m, Monday 9 a.m. and Thursday 2 p.m.
1: on KIPS 98.3 FM.
3: Enjoy the cover version of your favorite songs. Cover Mania at 98.3. Cover Mania at 98.3.
4: Every Monday 5 p.m. and Friday 8 p.m.
5: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
6: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेशन को लागि गुगल गर्नुहोस्। ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
0: हामीलाई सुन्नुहोस् www.kipsfm.com मार्फत। जस्ट ट्युन इन रेडियो नयाँ जेनेरेसनको।
7: What's the secret to success?
8: Simple. Say yes to radio advertising.
7: Your brand, our voice. One message, thousands of listeners.
8: Radio advertising. Affordable, effective, and culturally close.
7: Say yes to radio advertising where every word makes an impact. KIPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
9: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
0: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
10: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट।
0: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
10: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
9: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
11: 01-42-35-888, 98-12-35-888।
3: The world's full of tremendous numbers of trends and your busy schedule. Are you missing out trending English hits? If yes, the radio of new generation presents What's Trending. Trending. Just to keep you updated about trending English hits and its information. Every Saturday, 7 a.m. and Thursday, 9 p.m. Only on KIPS FM 98.3 MHz. Never miss out being trendy.
12: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् वीकली रोल न्यूज मात्र KIPS FM 98.3 MHz। ट्युन इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे।

0: this week's number 8.
1: Song.
2: Is it love?
1: Artist.
2: Tyla.

0: this week's number 7.
1: Song
2: Honeybee,
1: artist
2: Olivia Rodrigo.

0: Morning Tea Time Hits प्रत्येक बुधवार बिहान 7 बजे Hits FM 98.3 MHz मा
1: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
1: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising. Affordable, effective, and culturally close.
1: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
3: स्वस्थ जीवन सुखी जीवन हलेसी इंटरवेंशनल रेडियोलॉजी आईआर क्लिनिक सधैं तपाईंसँग
0: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ हलेसी क्लिनिक नारायणटारमा आधुनिक इंटरवेंशनल रेडियोलॉजी सेवा उपलब्ध छ
4: कम दुखाई रगत नबग्ने छिटो र सुरक्षित उपचार नॉन इन्वेसिव प्रविधि र उही दिन डिस्चार्ज बायोप्सी देखि ड्रेनेज सम्म न्यूड्युल देखि क्यान्सर सम्म उन्नत प्रविधिबाट उपचार
0: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पार्टिगर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
5: अनुभवी चिकित्सक विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी आईआर क्लिनिक नारायणटार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
0: फोन नम्बर 4910511 4910511 98511709
4: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियरका ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर युपिएसहरू मरमत समारका लागि सम्झनुहोला
6: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
7: पुरै एक घन्टा तिनवटा मुभिजका सुपरहिट गीतहरू
8: एभ्री स्याटरडे 9 AM एन्ड थर्सडे 6 PM
9: Kit 98.3 FM Your companion
10: On Keeps FM 98.3 This is Weekly 10 Segment Fresh Songs
0: Song
1: The Time of My Life
0: Artist
1: Benson Boone

0: this week's number two.
1: Song
2: The Cure.
1: Artist
2: Olivia Rodrigo.

0: life-changing quotes. सही काम गर्नको निम्ति जुनसुकै समय पनि सही हुन्छ। यो भनाई हो मार्टिन लुथर किङको।
1: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् वीकली रोल न्यूज मात्र किप्स एफएम 98.3 मेगाहर्जमा। ट्युन इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे।
2: Stay connected with your favorite station, Keeps FM 98.3 megahertz.
3: Join our community on Facebook for the latest updates and all the music you love.
2: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
4: Hazur. न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कूटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
5: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
6: What's the secret to success?
3: Simple. Say yes to radio advertising.
6: Your brand, our voice. One message, thousands of listeners.
3: Radio advertising. Affordable, effective, and culturally close.
6: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
7: You can dance.
8: You can sing. All you gotta do is
9: just tune in.
1: Keeps FM 98.3 megahertz, your companion. The radio of new generation.
10: Epson M-Series printers. Primarily for crisp, quality black and white prints at a cost of 25 paise per page, up to 8,000 pages with initial ink, consuming just 12 watts of power, 45 times lesser than laser printers, and a 1-year warranty for 50,000 prints.
11: Printers don't come better these days. For your office backup, Mercantile Office Systems, Darbar Marg.
0: हामीलाई सुन्नुहोस् www.keepsfm.com मार्फत। जस्ट ट्युन इन रेडियो नयाँ जेनेरेसनको।

0: तपाई सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले बेलुकीको 8 बजेको छ
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
6: साताको 10 उत्कृष्ट गीतहरुको काउन्टडाउन शो.
7: Keeps most wanted.
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
6: साताको 10 उत्कृष्ट गीतहरुको काउन्टडाउन शो.
7: Keeps most wanted.
8: हेलो नमस्कार तपाईँलाई स्वागत छ कार्यक्रम किप्स मोस्ट वान्टेडमा किप्स एफएम 98.3 यो कम्पानियन ट्युनिङ गर्दै हुनुहुन्छ द रेडियो अफ न्यू जेनेरेसन द स्टेसन द्याट अलवेज किप्स यु कुल किप्स यु अलाइभ किप्स एन्टरटेन कार्यक्रम किप्स मोस्ट वान्टेडमा तपाईँले 10 उत्कृष्ट नेपाली गीत सङ्गीतहरू इन्जोय गर्न सक्नुहुन्छ हामी काउन्टडाउन गर्ने गर्दछौँ र दुईवटा सेगमेन्ट्सका गीतहरू पनि सुन्न सक्नुहुन्छ फ्ल्यास ब्याक एन्ड माई चोइस सेगमेन्टका गीतहरू नम्बर 10 नम्बर 1 को यात्रा सुरु भइसकेको छ र म निजोल छु तपाईँको साथमा वर्ल्डलाई तपाईँले सुन्नुको लागि kipsfm.com हाम्रो पात्र एप प्रयोग गर्न सक्नुहुन्छ फलो गर्नुहोला हामीलाई इन्स्टाग्राम फेसबुक टिकटकमा आइडी रहेको छ kipsfm 98.3 मेगाहर्ज अब लाग्छौँ हामी नम्बर 10 को गीततर्फ र नम्बर 10 को गीत रहेको छ के छ खबर हिरोनी बाई चक्रबम एन्ड दीपिका बयम्बु मगर एन्ड सन्तोष परियार लिरिक्स रहेको छ जया खाती एन्ड चक्रबमको भने म्युजिक दिएका छन् चक्रबमले अरेन्ज मिक्स मास्टर गरेका छन् एसबिएन किस्मतले सुन्छ नम्बर 10 मा के छ खबर हिरोनी
9: किप्स मोस्ट वान्टेड नम्बर 10

अब कार्यक्रममा लागौ नम्बर 9 केटी पस्यो माया बस्यो गाउँदैछन् आशिष अविरल एन्ड अस्मिता अधिकारी. लिरिक्स रहेको छ एक नारायण भण्डारीको. म्युजिक मिक्स मास्टरिङ गरेका छन् आशिष अविरलले. नम्बर 9 सुन्छौ केटी पस्यो माया बस्यो.

0: अब नम्बर आठको पालो छ. नम्बर आठमा यो विक रहेको छ चिसो चिसो झरी बाई प्रताप दास एन्ड रचना रिमाल. लिरिक्स एन्ड म्युजिक रहेको छ सौगात शेष अनुरागीको. भने अरेन्ज गरेका छन् विष्णु तामाङले, मिक्स मास्टर गरेका छन् कुमार सानो पुनले. सुन्छौ नम्बर एटमा चिसो चिसो झरी.
1: Kids must wanted number 8.

0: अब नम्बर सेभेनको पालो छ. नम्बर सेभेनमा यो साता रहेको छ सिटी बजाउँदै बाई राहुल श्रेष्ठ एन्ड एलिना चौहान. लिरिक्स म्युजिक र ऱ्याप गाएका छन् जगत तिरुवाले. अरेन्ज मिक्स मास्टर गरेका छन् जीवन बदुले. सुन्छौ नम्बर सेभेनमा सिटी बजाउँदै.
1: Gift most wanted number 7.

0: Yoho Kips FM 98.3 MHz.
1: पूरै एक घंटा तीनोटा मूवीज का सुपरहिट गीतहरु.
0: 3 in 1.
2: Every Saturday 9 AM and Thursday 6 PM.
1: नेपाली सांगीतिक क्षेत्र का गीत संगीत को साथ में रमाइला सेगमेंट्सहरु कार्यक्रम.
0: म्यूजिक मज़ा
1: प्रत्येक मंगलवार बेलुकी 8 बजे देखि 9 बजे सम्म र प्रत्येक बिहीबार बिहान 7 बजे देखि 8 बजे सम्म मात्र किप्स 98.3 FM मा.
3: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईसँग. 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा.
4: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा, महिला स्वास्थ्य, निसन्तानपन, स्त्री रोग समस्या समाधान सेवा.
5: सोमबारदेखि शुक्रबार बिहान 7 देखि 9 बजे र बेलुका 5 देखि 7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा.
4: खुसीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस भेन, पाठेघर, स्तन र थायराइडको निशुल्क स्क्रिनिङ. मौकाको फाइदा उठाउनुहोस्.
3: हलेसी क्लिनिक, नारायण तार, काठमाडौँ, तपाईँको स्वास्थ्यको सच्चा साथी.
4: फोन नम्बर 4910511, 4910511, 9851170939, 9851170939.
6: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुनै इटा राम्रो होला?
7: अरु होइन, एएसी लाइट ब्रिक नै रोज्नुहोस्.
6: किन एएसी लाइट ब्रिक नै?
7: यो हल्का मजबुत र ठुलो आकारको हुन्छ जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ. त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ.
6: वाह, मैले खोजेको जस्तै रहेछ.
7: स्ट्रङ, लाइट एन्ड स्मार्ट एएसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ. फोन 01-591-35-96-98-12-35-444.
8: What's the secret to success?
9: Simple. Say yes to radio advertising.
8: Your brand, our voice. One message, thousands of listeners.
9: Radio advertising. Affordable, effective, and culturally close.
8: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
10: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित.
0: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा.
11: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट.
0: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित.
11: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ.
12: सुबिसु, छिटो पनि सुरक्षित पनि. थप जानकारी तथा बुकिङका लागि
4: 01-42-35-888, 98-12-35-888.
13: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable, sealed, maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics. Kulishwar, Kathmandu. Contact number 530-2678. 530-2678.
14: Babu, पानीको बिल तिरिदे ल.
15: ल तिरिदे.
16: बाबु, बत्तीको बिल तिरिदे आज.
15: ल ल तिरिदे.
14: दादा, इन्टरनेटको पनि लास्ट दिनु है आज.
15: ल त्यो पनि तिरिदे.
14: तर सबै कुरा यति छिटै कसरी तिरिस?
15: किनकि मसँग हाम्रो पात्र छ.
16: हाम्रो पात्र त मसँग पनि छ, तर पेमेन्ट कसरी?
15: जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ, एकैछिनमा पैसा लोड गर्न मिल्छ, अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ. छैन त गजब. अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै.
17: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्रैक्टर, जेनेरेटर लगायत इन्वर्टर का ओरिजिनल ब्रांडेड बैटरी विथ ओल्ड बैटरी एक्सचेंज फैसिलिटी.
18: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ

0: साताको 10 उत्कृष्ट गीतहरुको काउन्टडाउन शो
1: गीत्स मोस्ट वान्टेड
2: वेलकम ब्याक आफ्टर फर्स्ट कमर्सियल ब्रेक. कार्यक्रम तपाईँ सुन्दै हुनुहुन्छ किप्स मोस्ट वान्टेड र म निजल छु तपाईँको साथमा. कार्यक्रम किप्स मोस्ट वान्टेडमा तपाईँले 10 उत्कृष्ट नेपाली गीत सङ्गीतहरू काउन्टडाउन सुन सक्नुहुन्छ. म निजल छु तपाईँको साथमा र फलो गर्नुहोला हामीलाई इन्स्टाग्राम फेसबुक टिकटकमा आइरहेको छ किप्स एफएम 90.3 मेगाहर्ज. अहिले पनि चाहिँ हामी लाग्दैछौँ नम्बर 6 तर्फ. नम्बर 6 तिमी यति राम्री छौ कि गीत रहेको छ प्रमोद खरेल एन्ड अनु चौधरीको आवाजमा. लिरिक्स एन्ड म्युजिक रहेको छ विमल अधिकारीको. अरेन्ज गरेका छन् कमल सौरागले. मिक्स मास्टरिङ गरेका छन् कुमार राणाले. नम्बर 6 सुन्छौ तिमी यति राम्री छौ कि.

अब नम्बर फाइभको पालो छ. नम्बर फाइभमा माया छ मनमा छ बाई एसडी योगी एन्ड रेस्मा पुन. लिरिक्स रहेको छ राम अविरल विष्टको. म्युजिक डिरेक्टर रहेका छन् एसडी योगी. म्युजिक प्रड्युसर रहेका छन् रिकेश गुरुङ. एन्ड मिक्स मास्टर गरेका छन् एसडी योगीले. नम्बर फाइभमा सुन्छौ माया छ मनमा छ.

0: ओके, काउन्टडाउन जारी रहेको छ. नम्बर फोर तर्फ लागो र नम्बर फोरमा टुक्राएर मेरो माया बाय मेलिना राय रहेको छ. लिरिक्स रहेको छ सुजन कोइरालाको, म्युजिक दिएका छन् ऋषि निरौलाले, म्युजिक अरेन्ज गरेका छन् विशाल निरौलाले भने मिक्स मास्टर गरेका छन् कुमार राणाले. सुन्छौ नम्बर फोरमा टुक्राएर मेरो माया.
1: Kids must wanted number 4.

0: ओके फ्रेन्ड्स, हाम्रो पहिलो सेगमेन्ट फ्ल्यास ब्याकको पालो भइसकेको छ र फ्ल्यास ब्याकमा आज मैले ल्याएको छु गीत फर्की फर्की नहेर मलाई बाई द ब्यान्ड एल्बेट्रोस.
1: फ्ल्यास ब्याक

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वर्ल्डलिङ्क।
1: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 ampere, 150 ampere, 200 ampere का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर UPSहरू मर्मत समारका लागि सम्झनुहोला।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
4: Join our community on Facebook for the latest updates and all the music you love.
3: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
5: Best romantic Hindi song.
6: रब दिखता है यारा मैं क्या करूं तुझ में रब दिखता है यारा मैं क्या करूं।
5: Every Sunday 9 PM and Tuesday 6 PM
6: रब जुबा की मैं सबसे वो लैला मांगू जमाने से रब से वो लैला कब से मैं तेरा हूं कब से तू मेरी लैला।
7: Keeps FM 98.3 megahertz your companion, your companion, your companion.
8: Sataku 10 utkrishta geetharuko countdown show.
9: Least most wanted.

0: दोस्रो अन्तिम व्यापारिक विश्रामपछि फेरि पनि स्वागत गर्न चाहन्छु स्टेशन किप्स एफएम 98.3 योर कम्पानियनमा, द रेडियो अफ न्यू जेनेरेसन, द स्टेशन द्याट अलवेज किप्स यु कुल, किप्स यु अलाइभ, किप्स यु एन्टरटेन. र म निचल छु तपाईँको साथमा. र तपाईँले कार्यक्रमलाई चाहिँ वर्ल्ड वाइड सुन्न सक्नुहुन्छ kipsfm.com हाम्रो पात्रो एप प्रयोग गरेर. त्यस्तै हामीलाई फलो गर्नुहोला इन्स्टाग्राम, फेसबुक, टिकटकमा kipsfm 98.3 मेगाहर्ज हाम्रो आइडी रहेको छ. पक्कै पनि फलो गर्नुहुन्छ हामीले आशा लिएका छौँ. अहिले पनि चाहिँ हामी नम्बर 3 तर्फ लाग्छौँ. नम्बर 3 तर्फ लाग्ने बेला भइसकेको छ. र नम्बर 3 यो विक रहेको छ इटालीको बजारमा बाई आनन्द कार्की एन्ड गङ्गा कडेल. लिरिक्स रहेको छ श्रीकृष्ण लुइटेलको, भने कम्पोजिसन रहेको छ लक्ष्मण सिसको. म्युजिक दिएका छन् अर्जुन कटुवाले, भने मिक्स मास्टर गरेका छन् पुखराज सुङकारले. सुन्छौ नम्बर 3 इटालीको बजारमा.
1: Gifts most wanted number 3.

नम्बर टूको पालो छ. नम्बर टूमा यो विक रहेको छ पिआरई बाई बियोन्ड ब्रिजेस एन्ड अबु द रियल म्यान. कम्पोजिसन एन्ड लिरिक्स रहेको छ बियोन्डको, मिक्स मास्टर गरेका छन् ब्रिजेस श्रेष्ठले. सुन्छ नम्बर टूमा पिआरई.

0: हजुर श्रोता मित्र, हाम्रो दोस्रो सेगमेन्ट माई चोइसको पालो भइसकेको छ र माई चोइसमा मलाई मनपर्ने गीतहरू लिएर आउने गर्दछु। र आज माई चोइसमा ल्याएको छु राष्ट्रिय सङ्ग रहेको छ रातो र चन्द्र सूर्य बाय द ब्यान्ड नेपथ्य।
1: My choice.

0: नम्बर सिक्समा रहेको छ तिमी यति राम्री छौ कि बाई प्रमोद खरेल एन्ड अनु चौधरी. नम्बर फाइभमा रहेको छ माया छ मनमा छ बाई एसडी योगी एन्ड रेश्मा पुन. नम्बर फोरमा रहेको छ टुक्रा आएर मेरो माया बाई मेलिना राई. नम्बर थ्रीमा रहेको छ इटरीको बजारमा बाई आनन्द कार्की एन्ड गङ्गा करेल. एन्ड नम्बर टूमा रहेको छ पिआरई बाई बियोन ब्रिजेस एन्ड अबु द रियल म्यान. ओके, रिक्याप पनि गऱ्यौँ. अब नम्बर वानको सङ्ग पनि रिभिल गर्ने बेला भइसकेको छ र काउन्ट डाउनको हाम्रो डेस्टिनेसनतर्फ लाग्दैछौँ. नम्बर वानतर्फ नम्बर वानमा यो विक रहेको छ प्रमोद खरेलको आवाजमा रहेको छ सलला कर्णाली अनि सपोर्टिङ भोकल रहेको छ सृष्टि बुढाको. लिरिक्स एन्ड म्युजिक भने दिएका छन् सुरज थापाले भने म्युजिक एरेन्जमेन्ट रहेको छ प्रमोद एन्ड परम्परा एन्ड सुरज थापाको. सुन्छ नम्बर वानको सङ सलला कर्णाली र यो गीत प्ले गर्न चाहन्छु र सँगसँगै बिदा माग्ने समय पनि भइसकेको छ. समय धेरै कम छ हामीसँग र कार्यक्रम कस्तो लाग्यो सल्लाह सुझाव पक्कै पनि हामीलाई पठाउनुहोला. फेसबुक पेज रहेको छ हाम्रो किप्स एफएम 98.3 MHz. त्यस्तै टिकटक र इन्स्टाग्राममा पनि हामीलाई भेट्न सक्नुहुन्छ. र यति भन्दै आजको लागि म निजल पनि बिदा हुन चाहन्छु. नमस्कार, ठिक है, बाबाई. सुन्दै गर्नुहोला किप्स एफएम 98.3 MHz.
1: किप्स मोस्ट वान्टेड नम्बर 1.

0: Life-Changing Coach. सन्तानको जीवन सहज बनाएर उनीहरूलाई परनिर्भर नबनाउनुहोस्। यो भनाइ हो रोबर्ट ए हेनलेनको।
1: नेपाली साङ्गीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरू कार्यक्रम
0: म्युजिक मज्जा
1: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहिबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र केप्स 98.3 FM मा।

0: You can dance.
1: You can sing. All you gotta do is
2: just tune in.
1: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.
3: Amilai Sunnuhos, www.kipsfm.com marfat. Just tune in, radio naya generation ko.
4: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कूटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी.
5: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ. फोन नम्बर 5302678. 5302678. लोकेशन को लागि गुगल गर्नुहोस्. ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स.
6: सौन्दर्य, स्वास्थ्य र जीवन शैली सम्बन्धी एक विशेष कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफस्टाइल. साथमा सुन्नुहोस् नेपाली र हिन्दी सुपरहिट गीतहरू मात्र किप्स एफएम 98.3 मेगाहर्जमा शनिबार बेलुकी 7 बजे र मङ्गलबार बिहान 7 बजे.

0: तपाईँ सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पेनियन
1: किप्स टाइम चेक
2: अहिले बेलुकीको 9 बजेको छ
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
0: Keeps FM 98.3 MHz presents Best Romantic Hindi Song.

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वेल्डिङ मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वेल्डिङ
1: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
3: You can dance.
4: You can sing. All you gotta do is
5: just tune in.
4: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.
6: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
7: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
8: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट
7: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
8: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
9: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
10: 01-42-35-888 98-12-35-888
11: What's the secret to success?
12: Simple. Say yes to radio advertising.
11: Your brand, our voice. One message, thousands of listeners.
12: Radio advertising. Affordable, effective, and culturally close.
11: Say yes to radio advertising where every word makes an impact. KIPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
13: काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स एकै छाना मुनि युपिएस इन्भर्टर सोलर उपलब्ध यस पावर सप्लाई सोल्युसन हाउसमा तपाईँको घर अफिसका लागि उपयुक्त सर्टिफाइड सामानहरू उपलब्ध गराइन्छ सोलर होस वा हाइब्रिड सिस्टम बेस्ट प्राइस डिल र कन्सल्टेसनको लागि एक विश्वासिलो नाम
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स

Life-Changing Quotes. एउटा ढोका बन्द हुँदा के तपाईलाई थाहा छ दोस्रो खुलेको

0: केही नौलो
1: रोचक
0: अनि अचम्म लाग्ने तथ्यहरू किप्स 98.3 एफएम मा कार्यक्रम रेडियोमा रोचक रेडियोमा रोचक
1: हरेक सोमबार बिहान 7 बजेदेखि 8 बजेसम्म र बुधबार बेलुकी 8 देखि 9 बजेसम्म सुन्न नभुल्नु होला मात्र किप्स 98.3 एफएम मा
2: राजा मतिवा मती नएवा ने पुछे चंगुटु खेले
3: नेपाल भाषाया न्याय पुसिचौ मेत
4: सुथैया 6:30 से 7 बजे तक स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज
5: Stay connected with your favorite station, Keeps FM 98.3 megahertz.
6: Join our community on Facebook for the latest updates and all the music you love.
5: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
7: Hazur, New Kathmandu Electric Electronics ma paincha motorcycle, scooter, car, van, jeep, pickup. हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
8: सम्पर्क ब्याट्री सप न्यु काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यु काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
9: You can dance.
10: You can sing. All you gotta do is
11: just tune in.
12: KIPPS FM 98.3 MHz, your companion.
13: The radio of new generation.
14: What's the secret to success?
6: Simple. Say yes to radio advertising.
14: Your brand, our voice. One message, thousands of listeners.
6: Radio advertising, affordable, effective, and culturally close.
14: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
15: Amilai Sunhos, www.keepsfm.com marfat. Just tune in Radio Naya Generation Co. Generation Co.
1: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्ट्सहरू कार्यक्रम
16: म्युजिक मजा
1: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र किप्स 98.3 एफएम मा

0: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
1: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
2: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
3: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
4: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट।
3: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
4: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
5: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
6: 01-42-35-888, 98-12-35-888।
7: Stay connected with your favorite station, Keeps FM 98.3 megahertz.
8: Join our community on Facebook for the latest updates and all the music you love.
7: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वेल्डिङ मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वेल्डिङ
1: KIPS 98.3 FM your companion
2: Nepali Pop Flashback

0: नमस्कार अनि हार्दिक स्वागत छ। तपाईँ सुन्दै हुनुहुन्छ किप्स 98.3 FM।
1: हजुर नमस्ते अनि स्वागत छ, यो किप्स FM 98.3।
2: नमस्कार किप्स 98.3 FM।
3: यो हो किप्स 98.3 FM, तपाईँसँगको सहयात्रा।
4: नेपाली पप फ्ल्याशब्याक

0: are listening to Keeps FM 98.3 MHz, your companion.
1: किप्स 98.3 FM को आजको सम्पूर्ण नियमित प्रसारण यहीँ सकिन्छ। भोलि बिहान पुनः रमाइला गीत संगीत र कार्यक्रमको साथमा उपस्थित हुनेछौँ। शुभरात्री।